0: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रीय, अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेष गरी दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल चामल पिठो चिनी तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दैनिक खर्च धान्ने कठिन हुन थालेको छ। उपभोक्ता अधिकार कर्मीहरूका अनुसार मूल्य वृद्धिको प्रमुख कारण वर्तमान सरकार मात्र नभई अघिल्लो सरकारका केही नीतिगत निर्णय पनि हुन्। उपभोक्तावादी प्रेमलाल महर्जनका अनुसार चामलमा कर लगाउने निर्णय ठूला व्यापारीको दबावमा कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय सम्बन्धी कानूनलाई कमजोर बनाउने प्रयास र बजार नियमन प्रभावकारी हुन नसक्दा व्यापारीले मनपरी मूल्य निर्धारण गर्ने अवस्था सिर्जना भएको छ। उहाँका अनुसार मूल्य वृद्धिको मुख्य जिम्मेवारी तत्कालीन सरकारका नीतिहरूमाथि पनि जान्छ। बजारमा अत्यावश्यक वस्तुको स्पष्ट मूल्य निर्धारण र प्रभावकारी अनुगमनको अभावले पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। उदाहरणका लागि भारतमा प्रति केजी करिब 60 रूपियाँ पाइने चिनी नेपालमा करिब 100 रूपियाँमा बिक्री हुने गरेको छ। त्यस्तै भारतमा प्रति केजी 36 रूपियाँ पर्ने दाल नेपालमा करिब 73 रूपियाँ 50 रूपियाँमा र 50 रूपियाँमा पाइने आटा 75 रूपियाँसम्म बिक्री भइरहेको छ। यी वस्तुमा देखिएको मूल्य अन्तर केवल करका कारण मात्र भएको भन्ने तर्कलाई उपभोक्तावादीले भने सीमित ठूला व्यापारीबीचको मिलेमाटो, कमजोर बजार अनुगमन र प्रतिस्पर्धाको अभावले मूल्य अस्वाभाविक रूपमा बढ़ेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेलले अत्यावश्यक उपभोग्य वस्तुका लागि स्पष्ट मापदण्ड र मूल्य निर्धारण प्रणालीको अभाव पनि मूल्य वृद्धिको एउटा प्रमुख कारण भएको बताउनुभयो। उहाँका अनुसार बजारलाई व्यवस्थित र पारदर्शी बनाउन प्रभावकारी नियमनको आवश्यकता पर्दछ। काशीको मर्दी हिमाल पदयात्रामा गएर 3 दिनदेखि बेपत्ता भएका 3 जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेको खबर छ। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 वर्षका अजित जीशी, 23 वर्षका युकेश गुरूङ और 23 वर्षका दिपेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को छुमरुङ फेदी स्थित मोदी खोलापारी फेला पारिएको हो। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनका लागि सोमबार बिहानैदेखि सुरक्षाकर्मीको थपटोली उद्धारमा खटिएको थियो। गएको 19 साउनमा मर्दी हिमाल ट्रेकिङका लागि निस्केका उनीहरू माछबुस्रे गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अल्पत्र परेका थिए। 20 साउनको बिहान 8 बजेसम्म सम्पर्कमा रहेका ती युवाहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। उनीहरू हराएको सूचना पाएपछि बादल डाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा 4 जनाको टोली खोजीमा खटिएको थियो। हराएका युवाहरूको खोजी गर्ने क्रममा 20 साउनको साँझ 5:45 बजे स्थानीयले उनीहरूलाई मोदी खोला पारी देखेका थिए। युवाहरू फेला परेको जानकारी आएपछि गान्द्रुक र बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गणबाट 10 जनाको टोली घटनास्थल पुगेको थियो। खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरूलाई वारी ल्याउन सकिएन। उद्धारमा खटिएको टोलीले खोलामा फड्के बनाउने र छरिएर बगेको पानीको बहावलाई एकै ठाउँमा पठाउने प्रयास गरे।

गरेको छ। हामीले खोलामा अस्थायी पुल जस्तो बनाउने र पानीको बहावलाई एकातिर मोडेर उनीहरूलाई तार्ने कोशिश गरिरहेका छौं। उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने खोलाको जोखिम र रातको समय भएकाले आइतबार राति 10 बजे उद्धार कार्य स्थगित गरिएको थियो।

केन्द्रमा भएको सत्ता समीकरण फेरबदल र राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो निर्णयले गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेको नेतृत्व सुरक्षित देखिएको छ। पाँच प्रदेशमा नेकपा एमाले र नेकपा बीच नयाँ सहकारको सहमति भएको अवस्थामा गण्डकीमा कांग्रेस नेतृत्वको सरकार तत्कालको लागि संकटमा पर्ने संकेत देखिएको छैन। बुधबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कुनै पनि प्रदेश सरकारको गणितीय खेलमा सामेल नहुने निर्णय गरेपछि पाण्डेलाई बहुमत जोगाउन सहज भएको हो। राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने नरहेको उल्लेख छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिने निर्णय समेत भएको छ। राप्रपाको यो निर्णयले गण्डकीमा एमाले र नेकपा मिलेर नयाँ सरकार बनाउने कसरत तत्कालको लागि परिणाममुखी नहुने देखिएको हो। गण्डकी प्रदेशसभामा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङले आफूहरू संघीयता र प्रदेश संरचनाको विरोधी भए पनि जिम्मेवारीबाट नभाग्ने बताउनुभयो। उहाँ यही प्रणाली स्वीकार गरेर चुनाव लडेर आएकाले निकास दिन पार्टीले सहयोग गर्ने उहाँको तर्क छ। यदि यो एजेण्डा ल्याउनेहरूबाट निकास निस्कन सक्दैन भने जिम्मेवार पार्टीका नेताले हामी सहयोग गर्छौं उहाँले भन्नुभयो। सत्तारूढ दलहरू मिल्न नसके परिस्थिति फेरिने अवस्था आए त्यति नै बेला उपयुक्त निर्णय हुने उहाँले जानकारी दिनुभयो। गण्डकीमा 60 सदस्यीय प्रदेश सभामा अहिले 59 सदस्य कायम छन् जसमा नेपाली कांग्रेस एक्लैको 27 सीट छ भने राप्रपाको 2 सीट छ। मुख्यमन्त्री पाण्डेले राप्रपा र तत्कालीन नेसपाका फरिन्द्र देवकोटाको समर्थन लिएर बहुमत अंक सुरक्षित राख्नु भएको छ। अहिले एमाले पनि सरकारमै छ। 22 सीट भएको एमाले नेकपासँग सहकार्य गर्दा बहुमत पुर्याउन सक्ने अवस्था देखिँदैन। नेकपासँग सभामुख सहित 7 सीट मात्र छ। एमाले नेता एवं गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपालीले प्रदेश सरकारको भविष्य केन्द्रको निर्णयमा निर्भर रहेको बताउनुभयो। केन्द्रबाट नयाँ निर्देशन नआएसम्म वर्तमान सरकार नै सञ्चालन भइरहने उहाँको भनाई छ। राप्रपाको पछिल्लो निर्णयले तत्कालका लागि सरकार ढाल्ने कसरतलाई कमजोर बनाएको छ मन्त्री नेपालीले भन्नुभयो। उहाँले गण्डकीमा अन्य प्रदेशको तुलनामा राजनैतिक शान्ति रहेको र सत्ता साझेदार दलहरूबीच कुनै विवाद नरहेको

व्यवसायलाई आग्रह गरेको छ। बुधबार सरकारवालाको बैठकपछि जारी विज्ञप्तीमा आवश्यक भएका व्यक्तिलाई उपलब्ध गराउन, विद्युतीय चुलोको प्रयोग गर्न, अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरिएको उप प्रमुख खुम्बहादुर विक राजुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। समस्याका यस घड़ीमा सबै नागरिकको सहभागितामा समस्या समाधान गर्नुपर्ने भएकाले उद्योगी व्यवसायी नागरिक समाज पत्रकार तथा सबै नागरिकलाई सचेत भई भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि अपील गरिएको छ। बैठकमा नगर उपप्रमुख खुम्बहादुर विक राजुले खाना पकाउने ग्यास अभाव, बजारको अवस्था र समाधानको लागि सरकारवालाको भूमिकाको लागि छलफल आयोजन गरिएको उल्लेख गर्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठले आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराख्ने तथा आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो। सो अवसरमा शुक्ला गण्डकी चारका वडाध्यक्ष राजकुमार वाग्ले, वार्ड नम्बर छका अध्यक्ष बुद्धिबहादुर थापा, शुक्ला गण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक लगायतले व्यवसाय र उपभोक्ताले अहिलेको समयमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड़ दिनुभयो। व्यवसाय वसन्त जर्चन, विधान गुरूङ लगायतले अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गर्नुभयो। कास्की जिल्लामा एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ नियम लागू गरेको छ। पछिल्लो समय रातको समयमा ग्यासको कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले अबदेखि बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म मात्र ग्यास बिक्री वितरण गर्न पाइने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले हिजो एउटा सूचना जारी गरी ग्यास विक्रेताहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, भाडामा बस्ने विद्यार्थीवर्ग तथा घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने जनाउनु भएको छ। साथै ग्यास खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको व्यवस्थित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। विगत वर्षको यही अवधिमा कास्कीमा भएको खपत अनुसार हाल नियमित माग धान्न सक्ने परिमाणमा ग्यास वितरण भइरहेको भए पनि 2083 साउन महिनाको शुरूआतसँगै 14.2 केजीको पूरा सिलिण्डर वितरण शुरू भएपछि देशभर एकैपटक माग वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको प्रशासनले जनाएको छ। यसैबीच नेपाल आयल निगमका निवृत्त कार्यकारी निर्देशक दीपक बराले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको माग अनुसार आपूर्ति गर्न नसकिएको बताउनु भएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजन गरेको नगर स्तरीय वक्तृत्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम हुनुभएको छ। आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व विषय बुधबार आयोजित प्रतियोगितामा खैरेनी माध्यम विद्यालयकी स्मारिका घिमिरे द्वितीय र लिटिल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय हुनुभयो। अंशवाहिनी माध्यम विद्यालयका कुशल भण्डारी र गाउँ फर्कदै माविका गंगा विकले सान्त्वना स्थान प्राप्त गर्नुभयो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः 10,000, 5,000 र 2,500 साथै मेडल तथा प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा शुक्ला गण्डकीका 19 विद्यालयका 19 जनाको सहभागिता थियो। विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमाल, शुक्ला गण्डकी सातका वडा अध्यक्ष खड्ग सिंह थापा मगर, परिषदका सल्लाहकार संयोजक खिमबहादुर कुमाल, परिषदका गण्डकी सचिव विमल भुजेल, कार्यक्रम संयोजक सुरेन्द्र तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रम संचालन परिषद सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। यसअघि कार्यक्रमको शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम्बहादुर विक राजुले उद्घाटन गर्नुभएको थियो। विश्व आदिवासी दिवसको अवसरमा परिषदले शुक्ला गण्डकीमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरिएको छ। आज बेलचोत्रामा महिला तथा युवा लक्षित वृहत अन्तर्क्रिया कार्यक्रम गरिएको छ। भोलि बेलचोत्रामा जनप्रतिनिधिसँग छलफल तथा अन्तर्क्रिया, 23 गते मूल समारोहको पूर्व तयारी बैठक, साउन 24 गते मूल कार्यक्रम नगरपालिका परिसरमा हुनेछ। तीव्र गतिमा डेंगू फैलिएको बागलुङमा संक्रमितको संख्या 241 पुगेको छ। बागलुङ नगरपालिका डेंगू संक्रमण रोग केन्द्र हटस्पट बनेको छ। यहाँ मात्रै डेंगू संक्रमितको संख्या 182 पुगेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार साउन महिनाको 19 दिनमा डेंगू संक्रमितको संख्या 241 पुगेको हो। डेंगू फैलिएपछि धौलागिरी प्रादेशिक अस्पताल, बुर्तिबाङ र गलकोट अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो। प्रयोगशालामा गरिएको परीक्षणका क्रममा धौलागिरी अस्पतालमा 226, गलकोटमा 12 र बुर्तिबाङमा 3 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएकाको मात्र भएको उहाँले बताउनुभयो।
वालिङ नगरपालिकाका किसानले उत्पादित तरकारी र कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ। वालिङ नगरपालिका एक स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स

हस्तान्तरण गरिएसँगै किसानका घर आँगनबाटै उत्पादन संकलन गरी बजारसम्म पुर्याउने व्यवस्था शुरू भएको हो। वालिङ नगरपालिका, डीएलओ संस्था, वालिङ कृषि विकास परियोजना र सहकारी बीजको सहायतारीमा कृषि उत्पादन संकलन, ढुवानी, भण्डारण तथा बजारीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जीवन ग्याउलीले एम्बुलेन्स खरिदका लागि नगरपालिकाले 18,90,000 रूपियाँ र वालिङ कृषि विकास परियोजनाले 14,00,000 बेहोरेको बताउनुभयो। कुल 32,90,000 लागतमा खरिद गरिएको एम्बुलेन्स सहकारीलाई हस्तान्तरण गरिएको छ। हाल सहकारी मार्फत दैनिक करिब 50 क्विन्टल तरकारी संकलन तथा भण्डारण हुँदै आएको छ। विगतका आन्दोलनका क्रममा नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको आवेदन फारम पुनः संकलनका लागि जिल्ला भूमि समस्या समाधान समिति तनहुँले 21 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 18 नै लागू हुने गरी 21 दिनभित्र तोकिएको ढाँचामा निवेदन फारम भरी सम्बन्धित वडा कार्यालयमा पेश गर्न आह्वान गरेको हो। भूमि समस्या समाधान समिति ताहाचल काठमाडौँको साउन 6 गतेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय र तनहुँ समितिको साउन 14 निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको नापिकाली तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। शुक्लागण्डी नगरपालिका दुलीगौंडामा आन्दोलनका क्रममा आगजनी हुँदा निवेदन फाइलहरू नष्ट भएका थिए। वास्तविक पीड़ितलाई पुनः जग्गा पाउने प्रक्रियामा सहभागी गराउन सूचना जारी गरी पुनः फारम संकलन गर्न लागिएको समितिले जनाएको छ। तनहुँका भूमिहीन सुकुम्बासी र दलित परिवारलाई साउन अन्तिम सातादेखि लालपूर्जा वितरण शुरू गर्ने तयारी गरिएको छ। नेपालका लागि इजरायलका राजदूत इस्मोलिक एरिबास र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बीच पोखरामा शिष्टाचार भेटवार्ता भएको छ। नगर प्रमुखको कार्यक्षम भएको सो भेटमा नेपाल र इजरायलको सम्बन्ध तथा पोखरा र इजरायल बीचको साझा हितका विविध पक्षमा छलफल भयो। भेटका अवसरमा विशेष गरी पर्यटन, कृषि प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सिप आदान प्रदानका विषयमा कुराकानी भएको छ। भेटका क्रममा नगर प्रमुख आचार्यले महानगरका कर्मचारी र प्राविधिक जनशक्तिको दक्षता तथा क्षमता बढ़ाउन इजरायलसँग सहकार्य गर्न राजदूतसँग आग्रह गर्नुभयो। उहाँले नयाँ अवसरका लागि आवश्यक समन्वय गरिदिन समेत अनुरोध गर्नुभयो। आधुनिक कृषि प्रविधि, सिप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुनेछ उहाँले भन्नुभयो। उत्तर गोर्खाको मनास्लु पदमार्ग अन्तर्गत चुङनुमरी गाउँपालिका 6 पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिको लागि साउन 20 30 गतिसम्म खर्चट आवजावतमा रोक लगाइएको छ। पदमार्ग सुधार कार्यक्रम अन्तर्गत ढलानकारी भइरहेकोले 10 दिनका लागि खर्चट सञ्चालन बन्द गरिएको जनाइएको छ।

0: अन्तर्राष्ट्रिय समाचार। विश्वकै सबभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी अव्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्य मार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबेले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अन्य क्षेत्रका लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतारसहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
5: दाजु पनि बरेलीमा छुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98060-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
11: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा संचालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560203।
12: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
14: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी गीति नाटक
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती
15: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु
17: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
18: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
17: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
17: मोबाइल 98560055770।
19: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त
20: किन आमा के भएर
19: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
20: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
19: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
20: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भव
19: मोबाइल 98563439952 र 98066

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
11: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
15: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरी, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 9846 56 658।
18: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
5: 32 विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
18: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
5: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
18: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
5: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
19: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560-23128 र 98462-14726।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
23: सम्पर्क 0564142121, मोबाइल 98560-35921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: हजुर दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2073 साल साउन महिनाको 21 गते बिहिबार, यसै सम्म 2036 अगस्त 6 तारिक, सोह्र सम्म 1948 नेपाल सम्म 1146, सूर्यदेव बिहान 5:30 आउने, सूर्यास्त साँझ 6:51 आउनेछ। कार्यक्रम श्रोतम आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न मंगलहरू सुन्नुभयो। 5:25 महिनोभक्तिको संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:36 कायाकार, 7:30 नेपाली भवन, 7:30 शुक्ला गण्डकी समाचार, 7:45 राष्ट्रिय संगीतहरू, 7:45 कार्यक्रम सुख बिहानी, 8:00 9:00 बिना राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल कवर, 9:15-10 गाम्बीसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल कवर, 12:15 1:00 बिना पब्जी संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:00 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-7:00 नेपाल दर्पण, 3:00-7:00 विभिन्न भोजपुरी संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 अमेरिकी संगीतहरू, 8:00-8:30 कुमल भाषाको कार्यक्रम, 8:45-9:00 नेपाली सेवाको साँझ बखब, 9:00-10:00 आधुनिकी संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछन्। यता दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी बच्चा पनि अपालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशि माग्छ चुचे चोला दिलुले लोल, परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ भने अध्ययनमा प्रगति हुनेछ, परिवारजनको साथले उत्साह जगाउनेछ भने अप्ठ्यारो परिस्थितिहरूलाई सहज बनाउन सकिनेछ, सेवामूलक कामले नामधाम र प्रतिष्ठा दिलाउन सक्छ। वृष राशि, वृषमा चाहिँ उभेबो दिग्वेतनाका साथ धेरै कामहरू जुटाउन सकिनेछ भने आकस्मिक खर्च बढ्नाले अर्थव्यवस्था पर्न सक्छ, सम्झिन नसक्दा अध्ययनमा पछि परिनेछ भने आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। मिथुन राशि, मिथुन राशिमा अक्षर काकेको गङ्ग छकेको हो, मेहनतले राम्रो परिणाम दिलाउनेछ भने थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ, परिश्रमको फल प्राप्त हुनका साथै आयोजनहरू बढ्नेछन् भने व्यापार साझेदारीमा मनोज्ञ लाभ हुनेछ, महत्वाकांक्षी योजनाहरू शुभारम्भ गर्ने समय छ। कर्कट राशि, कर्कट राशिमा डाडी डुटेडो सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भने प्रतिष्ठित कामहरू गरेर धेरैको मन लुभाउन सकिनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता हुनेछ भने पुरुषार्थीले कामले समाजमा स्थापित बनाउन सक्छ, चुनौती पछ्याएर नयाँ कामहरूमा जग बसाउने मौका छ भने भूमि तथा पोषणबाट लाभ मिल्नेछ। सिंह राशि, सिंह राशिमा आक्षर मामी मुमे मोटा टिटुटे परिस्थितिवश केही काममा समस्यामा अझाउनुपर्ने देखिन्छ भने अरूका लागि धन र समय बुद्धि खर्च गर्नु पर्ला, अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् भने कामहरू दोहोर्याउनु पर्ने हुन सक्छ, स्वास्थ्य कमजोर रहनेछ भने खानपानमा सजग रहनुहोला। कन्या राशि, कन्या राशिमा चाहिँ टोप पिपु सर ठपेको अस्वस्थताले काममा बाधा पुर्याउन सक्छ, साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्नेछ भने बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ, काम गर्न धन र श्रमहरू समेत खर्च हुनुपर्ने हुन सक्छ भने गोपनीयता बाहिरिनेछ, अरूको विश्वास गर्दा धोका हुन सक्छ, स्वास्थ्यका लागि आठ बिहारमा ध्यान पुर्याउनुहोला। तुला राशि, तुला राशिमा चाहिँ रिरु रेरो ताती तुते तारिफ योग्य पहिरन

स्थित हो र कामले चर्चित भइनेछ भने घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधन जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ भने व्यवसायको सम्भ्रम रमाइलो यात्रा हुनेछ। प्रेम र मित्रताको बन्धन कस्ने छ, आफन्तको स्नेह सत्कार सम्मान प्राप्त हुनेछ भने प्रयत्न गर्दा दिगो फाइदा हुने कामहरू थालनी हुनेछ। वृश्चिक राशि, वृश्चिक राशि महाशयतो नानी नो ने नो यो प्रतिस्पर्धामा उत्रिन परे पनि बुद्धिको गहले प्रतिष्ठा जोगाउन सफल भइने छ भने रोकेका कामहरू बन्नाले नयाँ काम गर्ने अग्रसर भइनेछ भने पुरूषार्थीले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले मित्रता काँध अगाडि बढाउनेछन् भने दिगो कामहरू प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल कामहरू समेत सम्पादन हुनेछ। धनुराशि, धनलक्ष्मीमा छ ए भविभू धपा डबे स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चाउनु पर्ला। प्रयत्न गर्दा गरेका मुस्किल कामहरू सम्पादन हुनेछन् भने वाद विवादमा परिणाले सेवामूलक काम विषयमा रोकिन सक्छ। अरूको मुख ताक्ने बानीले कामहरू पछि रहनेछन् भने मेहनतको उच्च मूल्याङ्कन नहुँदा प्रतिफल हात पार्न समय लाग्नेछ। मकर राशि, मकर राशिमा आफै भोजाजी जे जो खाखी खोखे खो गागे आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् भने कुनै पनि कामहरू गर्नुभन्दा अगाडि राम्ररी विचार गराउनुहोला। सानोतिनो कमजोरीले अल्झाउन सक्छ। विश्राम बुझ्न दिने बानीले समस्या निम्ताउनेछ भने पहिले गरेका सम्झौताहरू भङ्ग हुनेछ भने अरूको सुझावहरूमा भर नपर्नुहोला। प्रवर्तनको शैलीलाई राम्रो हुनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्नुहोला। कुम्भ राशि, कुम्भ राशिमा चाहिँ गुगेगो साक्षी सुशेषो सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने प्रतिष्ठित विजयले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ। मेहनतले नामदाम आर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा फाइदा हुनेछ भने आफन्तले उत्साह जगाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मेहनत गर्दा जटिल कामहरू समेत सम्पादन हुनेछ। अन्तिममा मिन्दासी शुरूमा आश देखाउनेहरूले धोका दिन सक्छन् भने अरूको भर पर्दा कामहरू प्रभावकारी नहुन सक्छ। मान सम्मानमा बाधा पुग्नेछ भने विश्वमा बोल्ने बारेले दुःख पनि पाइनेछ। आफूले गरेका योजनाहरू सार्वजनिक नगर्नुहोला। विचारलाई तौलेर मात्र बुद्धिको प्रयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। अवसर प्राप्त भए पनि सोचेको फाइदा भने नहुन सक्छ। राशिफलमा जस्तो भने तपाईँ वाक्य भन्दा कुनै विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि शुभ बित्नुहोस्। तपाईँको आजको राशिफल पछि पनि अपालो रहेको छ जन्मदिनको शुभकामनाको।

2083 साल साउन महिनाको 21 गते बिहिबार तपाईँको जन्मदिन परेको छ। तपाईँलाई जन्मदिन मनाउँदै हुनुहुन्छ सम्पूर्णलाई जन्मदिनको स्वास्थ्य प्रगतिको हार्दिक तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाले शुभकामना व्यक्त गर्दछौ। इष्टमित्र दाजुभाइ साथी सङ्गी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको स्वाति पाउनुभयो भने हामी यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। बिहान 6 बजे पाइक परेको समयमा फोन गरेर जन्मदिनको शुभकामना तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको स्वास्थ्य पाउनुहुन्छ। 4 3 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4
आजको समयमा पाउनु भयो भने हामीले यस कार्यक्रम मात्र प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौ। लागि म कार्यक्रम प्रस्तुत आजमा पनि बिताउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखित होस्।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
1: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोर फ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको
1: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0965414484 मोबाइल 9856033484 र 9856067988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 9856062676
11: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक उपलब्ध 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा। दैनिक बिहान 8:30 देखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रुपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालू, स्नेहा मण्डल,
13: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै

0: आल्मुनियम अब यूपीबीसी को साथ में
1: आल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम संबंधी संपूर्ण काम साथ ही डोजर लाइट ट्रिपर चाहिए संपर्क गर्नुहोला।
0: संपर्क बाराही यूपीबीसी आल्मुनियम एंड स्टील उद्योग शुक्ला गंडकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 9 38 र 98 0 28 22 9 38।
2: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 5 70 0 52, मोबाइल 98 5 60 28 587।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98 5 60 12 474।
12: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
13: पंडित मा दर्श

0: पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
1: ओमकार
0: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
1: ओमकार
0: अनि घरमा पूजा सामग्री पनि छैन भने
1: ओमकार
0: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
2: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू शुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
0: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
3: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
4: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
3: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
6: भनेको त्यो फेरि फर्केर आएर हाम्रै विकासको लागि हो यो कुरा बुझेर आम उपभोक्ता वर्गहरूमा चाहिँ अब बिल दिने संस्कृतिको विकास गरौं भन्न चाहन्छु र यो उपहार कार्यक्रमले त्यसलाई निश्चित रूपमा त्यसलाई चाहिँ आगामी दिनहरूमा बिल दिने संस्कृति चाहिँ बढ्छ भन्ने चाहिँ मैले अथवा हामीले त्यस्तो आशा राखेका छौँ
7: यो कार्यक्रमले कर छली नियन्त्रण र राजस्व वृद्धि गर्न पनि मद्दत पुग्छ या चाहिँ एउटा नयाँ अभ्यासको शुरूआत मात्रै हो भन्ने यहाँलाई चाहिँ के लाग्छ
6: अब हाम्रो यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य जसरी हामीले भन्यौँ बिल लिने संस्कृतिको विकास भनेर भन्यो तर यसको मुख्य उद्देश्य भनेको यहाँले जसरी भन्नुभयो ठ्याक्कै त्यही नै हो जसरी बिल लिने संस्कृतिको विकास हुनु भनेको हरेक कारोबारहरूलाई

0: सक्छ। फेरि पुरानो डेटको बिल इस्यु गर्न विक्रेता हुनुहुन्छ, उहाँलाई पनि प्राविधिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ। त्यसैले गर्दा अब उहाँसँग ओरिजिनल बिल नहुँदा बित्तिकै के हुने भयो, उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार क्लेम गर्न पनि समस्या हुन्छ। त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने, अब उहाँ यदि पुरस्कार म प्राप्त गर्छु, किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाटै पाउने, हरेक दिन 1,00,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो, र पाक्षिक रूपमा बम्पर उपहार अन्तर्गत 10,00,000 एकजनालाई प्राप्त गर्ने भनेको छ, त्यो पुरस्कार पाउने पनि हामी उपभोक्ता नै हो। त्यसैले बिल लिने मात्र होइन, त्यसलाई सुरक्षित पनि राखौँ, र बिललाई चाहिँ उपहार प्राप्त गरेको खण्डमा त्यो सकल बिल पनि पेश गर्नुपर्ने हुन्छ। त्यसैले यी चारवटा विषय अघि मैले भने, सकल बिल, परिचय पत्र, स्थायीहान नम्बर र उहाँको ब्याङ्क खाता, यति कुराहरू लिएर उहाँले पुरस्कारको लागि क्लेम गर्नुहुन्छ, र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि अनि उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ।
1: मैले यो कुरा किन गर्दैछु भने, अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता हुने उपभोक्ताहरू, आम नागरिकको संख्या चाहिँ आउला दाबी गर्नका लागि होइन, त्यो त्यसको लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत कर कट्टी अन्य हुने अर्थात अन्य कुनै कानूनी प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ। त्यसमा कुनै छुट्टी कानूनी प्रावधान छ कि के हो?
0: यसमा चाहिँ यस्तो छ, हामीले यसलाई एउटा हाम्रो आयकर ऐनले के भन्छ भने, यस्ता आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 25% कर कट्टी गर्नुपर्छ। यो हाम्रो राज्यको आयकर ऐनमा व्यवस्था भएको विषय हो। अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै कर्कटी चाहिँ गर्नुपर्छ। अब यो पुरस्कारको रकम चाहिँ नि 1,33,334 रुपियाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 रुपियाँ पर्दछ दैनिक विजेताको रूपमा, र 10,00,000 जुन कुरा छ यहाँले भन्नुभएको पाक्षिक रूपमा, त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ।
1: भनेको 1,00,000 सिधै 1,00,000 नै हो, त्योभन्दा बढीको जति रकम छ त्यो कर्कटीमा जान सक्छ।
0: हजुर,
1: 10,00,000 चाहिँ घट्ने भयो,
0: 10,00,000 चाहिँ घट्ने भयो, किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ, 25% ट्याक्स जति बाँकी रहन्छ त्यति उहाँले पाउनुहुन्छ, भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ।
1: हजुर, यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया। प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा। अर्को, यदि उपभोक्ताले बिल हरायो होइन, गलत विवरण भएको बिल पायो वा नकली कर बिजक भेट्यो भने के गर्ने त? यस्तो अवस्थामा नकली बिल नै पेश हुन सक्ने एउटा सम्भावना पनि त देखियो।
0: अब बिल हरायो भन्ने सम्बन्धमा चाहिँ अब हामी सुरक्षित राख्नु नै भन्छौँ। अब त्यसको अलिकति प्रक्रिया जटिल पनि हुन्छ, त्यसलाई प्रमाणित गर्नुपर्ने कुराहरू होला, त्यो गरिदिने नगरिदिने अहिले हाम्रो कार्यविधिले त्यस्तो कुरा बोलेको पनि छैन होइन, त्यो विषयमा त त्यस्तो अवस्थामा कसरी गाँठो फुकाउने भन्ने कुरा होला। यी विषयहरू चाहिँ निर्णय गर्नलाई फेरि मन्त्रालयबाट नै निर्णय गर्नुपर्ने अवस्था हुन्छ हाम्रो अर्थ मन्त्रालयबाट। त्यसैले हाम्रो आम उपभोक्तालाई एउटा सुझाव चाहिँ के हो भने, आफूले खरिद गरेपछि त्यो बिल सुरक्षित साथै राख्नुहोस्, किनभने यो त पुरस्कार पर्ने खालको पर्ने हुन्छ, कमसे कम त्यो म्यादभित्रसम्म सुरक्षित राख्नुहोस् नै भन्छौँ। अब जहाँसम्म उहाँले भन्नुभएको डुप्लिकेट बिल अथवा अन्य फ्रड केसहरूको कुरा छ, यसमा चाहिँ कानून बमोजिम कारवाही हुन्छ। जस्तो अब यो फ्रड कुन माध्यमबाट भएको, अर्थात् मैले भन्न खोजेको, यो विक्रेताको तर्फबाट भएको फ्रड हो कि खरिदकर्ता जसले चाहिँ बिल इन्ट्री गरिरहेछ त्यो इन्ट्री गर्ने जो व्यक्ति हुनुहुन्छ उहाँले गर्न खोज्नु भएको हो, यो कुरा चाहिँ अब अनुसन्धानको विषय हुन्छ। त्यसैले उहाँले त्यो क्लेम गर्न आउनु भइसकेपछि हामीले गर्ने छानबिन भनेको नि त्यसमै आधारित हुन्छ, र यो फ्रड गरेको पत्ता लगायो भने जसले फ्रड गर्न खोजेको हो उहाँमाथि चाहिँ कानून बमोजिम कारवाही हुन्छ।
1: भनेको बिल हराएको सन्दर्भमा अहिले नै ठ्याक्कै यही प्रक्रिया विकल्प हुन्छ भन्ने त्यस्तो खालको कार्यविधि बनेको छैन
0: अहिले डिफाइन्ड रूपमा चाहिँ हामी जुन कार्यविधि बनेको छ त्यसमा बिल हराएमा के गर्ने भन्ने कुरा चाहिँ छैन, यसमा खालि सकल बिजक पेश गर्नुपर्छ भन्ने व्यवस्था छ। अब उहाँको जेन्युन केस नै हो, उहाँले बिल लिएको प्रमाणित पनि हुन्छ, तर उहाँसँग बिल हरायो भनेर उहाँले चाहिँ दोस्रो कपी ल्याउनु भयो, मानव बिलै ल्याउनु भएन भने त त्यो अलिक समस्याकै विषय हुन्छ, उहाँले दोस्रो कपी ल्याउनु भयो अर्थात उहाँ विक्रेता कहाँ जानुभयो, उहाँले विक्रेताले उहाँ राखेको दोस्रो कपीको फोटो कपी लिएर आउनु भयो, अब त्यसलाई चाहिँ के गर्ने भन्ने चाहिँ एउटा प्रश्न हुन सक्छ। त्यो बारेमा चाहिँ अहिले हाम्रो कार्यविधिले केही नबोलेको हुँदाखेरि मैले यति मात्रै भन्छु, उहाँहरूले सकेसम्म त्यो बिल सुरक्षित नै राख्नुहोस्, त्यतिखेरको प्रक्रिया अलिक जटिल हुन सक्छ।
1: अब चाहिँ यो हामीले जुन करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 अहिले यसका बारेमा छलफल गरिरहेका छौँ, यसलाई सफल बनाउन व्यवसाय र आम उपभोक्तालाई यहाँको सन्देश के छ के भन्नुहुन्छ?
0: सर्वप्रथम त उपहार कार्यक्रम, यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छँदैछ, यो एउटा यसलाई उत्सवको रूपमा मनाऊ, र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिने संस्कृतिलाई विकास गर्दा बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँहरूका फाइदा उहाँहरूले प्राप्त गर्नु पाउनु गर्नुहुन्छ भने विक्रेता हाम्रा करदाताहरू जति पनि व्यवसायीहरू हुनुहुन्छ उहाँहरूले पनि बिल दिनुपर्ने रहेछ, अथवा नलिँदाखेरि पनि अब के हुने हुने भयो भन्दाखेरि त्यसको रिपोर्टिङहरू हुने भयो भन्ने कुरा हुन्छ, यसबाट सबैजना सतर्क रहने अवस्था रहन्छ। भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ, अब हामीले बिल लिने बानी बसालौं। बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने 13% भ्याट लाग्छ, विषय लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिका कर कार्यालय वा अन्तर्राष्ट्रिय विभागमा रिपोर्टिङ गरौं र आफूले बिल लिने तपाईँहरूको अधिकार हो, त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छौँ भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ, अब पनि हामीले बिल नदिउँ, बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरूको भागमा नै आउने हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गर्नु भएको हुन्छ, 25% राज्यलाई दिने हो। त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउने भन्दा पनि कर तिरेर नै अगाडि बढौं, त्यसैले गर्दा बिल दिनलाई अब नहिचकचाउँ भनेर पनि भन्न चाहन्छु।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29, दमौली शाखाको लागि सम्पर्क 98-060-13-425।
11: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
12: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
12: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
11: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
12: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
13: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
14: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू:
14: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
15: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
13: कथा सहितको झाँकी गीति नाटक,
14: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
14: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
19: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएलए स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
19: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 06564143777, मोबाइल 98560-44343।
0: अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपभोग गर्नु भएको हुन्छ त्यो अनुसारले तिर्दै जानुपर्ने अवस्था हुने भयो। अप्रत्यक्ष करको रूपमा चाहिँ आमदानी जति हुन्छ त्यो अनुसारले तिर्ने भयो, तर कहिलेकाहीँ कस्तो अवस्था पनि भइदिन्छ हामीले तिरेको भन्दा बढी हामीलाई आइरा पनि हुनसक्छ। यो चाहिँ कसो भने राज्यले आफ्नो एउटा सन्तुलन ल्याउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ, र त्यसले अघि तपाईँले भन्नुभयो जस्तै आफू कहीँ फर्काउनलाई हामीले गरेको एक किसिमको लगानी नै सम्झौँ, यहाँले पनि भन्नुभयो अप्रत्यक्ष रूपमा यो एउटा किसिमको लगानी पनि हो।
1: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला, कतिपयले सुनेको मात्रै पनि होला, त्यो आफ्नो व्यवसायिक अभ्यासमा भर पर्ने कुरा हो। आयकर, प्यान, मूल्य अभिवृद्धि कर, भ्याट, यस्ता सवालमा अझै पनि धेरै भ्रम देखिन्छ। यी तीनवटाको बीचमा मुख्य अन्तर चाहिँ के हो, खास यी के कस्ता सवाल हुन्?
0: अब आयकर भनेको चाहिँ वास्तवमा अघि हामीले भने जस्तो प्रत्यक्ष कर हो जुन चाहिँ अब आमदानी गर्ने तिर्छ। अब यो चाहिँ जस्तो अब व्यवसाय भन्यो भने व्यवसायले व्यापार गर्दा आमदानी गरेको हुन्छ, उहाँले आमदानी गरेकोबाट उहाँहरूले खर्च गरेका पाटहरू उहाँले खरिद गरेका पाटहरू घटाउनुहुन्छ, त्यहाँ नाफा हुन्छ, त्यो नाफामा कर तिर्छ। त्यो हाम्रो आयकरको पाटो भयो र त्यो आयकर खालि व्यापारमा मात्रै लागू हुँदैन। जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आमदानी, कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आमदानीमा राज्यले नियमअनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हामीमा पर्छ। अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्यवृद्धि कर प्यानको कुरा गर्नुभयो, प्यान र मूल्यवृद्धि कर। प्यान भन्ने विषय चाहिँ फेरि यो कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ। त्यो भनेको चाहिँ तपाईँले अब त्यसमा दुईटा प्रकारका हुन्छन्, एउटा बिजनेस प्यानमै जाउँ अहिले। प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नु भएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो। जस्तो अब नाम त एउटै पनि धेरै जोडेको हुनसक्छ, त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानु प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार गर्दाखेरि उहाँले आय विवरण बुझाउनु हुँदाखेरि, उहाँले कर चुक्ता लिनु हुँदाखेरि, कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भयो, यसलाई हामीले प्यान भनेर भन्छौँ। र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ, जसको व्यवसाय केही पनि हुँदैन तैपनि उहाँले प्यान लिन सक्नुहुन्छ। एउटा जागिर पारिश्रमिक आय मात्रै भएको व्यक्तिले पनि उहाँले उहाँको एउटा छुट्टै प्यान हुन्छ, पर्सनल प्यान, जसमा चाहिँ उहाँको उहाँले आफूले आमदानी गरेको मध्येबाट उहाँले कति कर तिर्नुभयो, कति आमदानी गर्नुभयो भन्ने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ, त्योबाट पनि हामीले हेर्न सक्छौँ। र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो व्यक्तिको भने। अब अर्को उहाँले भन्नुभयो एउटा प्रश्न लास्टको तपाईँले भन्नुभयो त्यो जुन भ्याट भनेको चाहिँ, अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबारहरू हुन्छन्। एउटा कारोबार चाहिँ भिएटी लाग्ने मूल्यवृद्धि कर लाग्ने कारोबार गरेका हुन्छन् कर यो हाम्रो व्यवसाय गर्ने क्रममा, अर्को चाहिँ नि मुहकर नलाग्ने कर। यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ, त्यो अनुसूची एकमा चाहिँ मूल्यवृद्धि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन्। त्यहाँ उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन, तर यदि उहाँले मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो, कर नलाग्ने पनि कारोबार गर्नु, मिश्रित कारोबार गर्नुभयो, अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने अब सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिक रूपमा 50 लाख भन्दा बढीको कारोबार गरिसकेपछि त्यस्ता मिक्स ट्रान्जेक्सनहरू गर्नुभएकोहरूले उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट असुल गर्नुपर्छ। त्यस्तै सेवाको छ भने 30 लाखभन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ नि मुहकरमा दर्ता हुनुपर्छ। त्यसैले यो मुहकर भन्ने विषय चाहिँ मुहकर उठाउनको लागि र एउटा सिलिङभन्दा माथि मुहकर लाग्ने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो। पिए प्यान भनेको उसको आइडेन्टिटीको लागि लिने विषय भयो। आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आमदानी गरेको हुन्छ त्यो आमदानी गरेकोमा तिर्ने करको नाम नै हामीले आयकर भनेर राखेका छौँ। यसरी यो तिनीहरूलाई हामी छुट्याउँ।
1: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ भनेर बसहरू छलफल पनि भइरहेको हुन्छ, अलि झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त्यो छुट्टै छ, पछि कुराकानीमा जोडिएला। यसलाई अझै प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त?
0: हामीले विशेष गरी यो कोविड पछाडि भनौँ अलि एकदम देखिने गरेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसलाई अब के हुनुपर्छ हाम्रो एउटा मात्र उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुन नपरोस्, र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर तिर्न आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न, पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ कहाँ कहाँ छन् भनेर हामीले अध्ययनहरू गर्दै काम गर्ने क्रममा भएका अनुभवका आधारमा उहाँहरूले यो अवस्थामा चाहिँ उहाँहरूले अप्ठ्यारो महसुस गरिरहनु भएको छ, उहाँहरूलाई गाह्रो परेको छ, त्यसैले हामीले यो चिजहरू सुधार्नुपर्छ भनेर हामीले सकेसम्म चाहिँ अहिले हामीले एकदम फोकस गरेको भनेको अनलाइन सम्पूर्ण क्रियाकलाप। उहाँले चाहे दर्ता गर्नु पनि धेरै जसो कुराहरू दर्ता गर्ने क्रममा पनि अनलाइनबाटै पहिला उहाँहरूले आफ्नो इन्फर्मेसनहरू राख्नु पाउन् होइन, दर्ता गर्नेदेखि उहाँले चाहिँ नि कर चुक्ता लिने, उहाँले आय विवरण पेश गर्ने, उहाँले टिडिएस विवरण पेश गर्ने, यी लगायतका सम्पूर्ण क्रियाकलाप चाहिँ अनलाइनमा गर्न पाउन् भनेर हामीले अनलाइनतर्फ हामीहरू गइराखेका छौँ र धेरै हामी हदसम्म अगाडि पनि बढिसकेको अवस्था हो। र त्यो बाहेक चाहिँ हामीले अहिले करदाता एउटा जस्तो एउटा करदाता कर कार्यालयको एउटा करदाता शाखामा सेवा शाखामा आएर आफ्नो कुनै कामको लागि उहाँ आउनुहुन्छ, निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपरून् सजिलोसँग हुन् भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउने लगायतका विषयदेखि लिएर सोधपुछ कक्ष राख्ने विषयदेखि लिएर यी सम्पूर्ण साना साना विषयहरूलाई पनि हामीले ध्यान दिएर सकेसम्म करदाताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ। त्यसैले यी दुईटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिएर अगाडि बढेको अवस्था हो।
1: केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छोट्याउने कुरा थियो एउटा, अब नियम कानूनलाई नै अलिकति सरल बनाउने खालको, जस्तो नागरिक धेरै नागरिक तथा साना व्यवसायलाई अहिले पनि कर भनेको के हो होइन, अर्थात् त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ, जटिल हुने गरेका छ। कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्?
0: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो, हामीले अहिले जस्तो अब कतिपय कुराहरू त करका कुराहरू बुझिँदैन, कर कानुन चाहिँ अलिक क्लिष्ट छ बुझिँदैन भन्ने कुरा सधैँ आइरहन्छ हामीलाई। इभन हामीले पनि आयकरको कतिपय कुराहरू चाहिँ काम गर्नु परेपछि मात्रै यसले यस्तो भने रहेछ भन्ने हामी पनि कता कुनै दफाहरूमा योभन्दा अगाडि त हामीले याद नगरेका विषय रहेछ भन्ने हामी आफै पनि पढ्छौँ भनिसकेपछि डेफिनेटली यो अलिकति जटिल जटिल विषय नै हो आयकरको विषय। तथापि अहिले हामीले चाहिँ जसरी यहाँले भन्नुभयो कर कानूनमै चाहिँ जस्तो एउटा इक्जाम्पल यहाँलाई भनौँ, हामीले पहिला यो डे वान भने सानसाना करदाताहरूले जुन विवरण पेश गर्थ्यौँ उहाँहरूलाई कर चुक्ता लिनलाई झन्झट थियो। अहिले हामीले के गर्यौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर चुक्ता चाहिँ त्यो पेमेन्ट गरेकै बेलामा त्यही विवरणले पुग्ने, अर्को छुट्टै विवरणै पेश गर्न नपर्ने हामीले बनायौँ होइन। र त्यसले गर्दा के भयो भने अब उहाँहरूले जुन ब्याङ्कमा भाउचर भर्नुहुन्छ नि तिर्नुहुन्छ त्यसकै आधारमा उहाँले कर चुक्ता पाउनुहुन्छ भनेपछि उहाँ छुट्टै विवरण निर्माण घट्यो नि स्टेप। त्यस्तै हामीले प्रक्रियाहरू अप्नाइरहेका छौँ। ती बाहेक सेल्फ भेरिफिकेसनका कुराहरू हामीले धेरै गरिदिइरहेका छौँ, भन्नाले कर कार्यालय आएर भेरिफाई गर्नुपर्ने कतिपय पार्टहरू अब घरमै बसेर उहाँहरूले आफैले भेरिफाई आफैले इन्ट्री गर्नुहुन्छ हेर्नुहुन्छ आफैले भेरिफाई गर्नुहुन्छ त्यस्तो पनि गर्दैन, त्यसले गर्दा पनि उहाँहरूलाई अलिक सहज भयो। र अर्को उहाँहरूलाई शिक्षाको रूपमा चाहिँ तपाईँले भन्नुभयो त्यो नबुझ्नेको अवस्थामा त के गर्ने जति छोटो बनाए पनि भएन भन्ने विषयमा हामीले अहिले इन्फोग्राफिक्सहरू लगायतका विषयहरू धेरै बनाउँदै पनि छौँ हामीले। छोटो जस्तो करदातालाई कुनै एउटा स्पेसिफिक विषयमा चाहिँ ठ्याक्क जानकारी हुने छोटो खालको एउटा भिडियो सहित अथवा अडियो भिजुअल रूपमा यसो हेर्दाखेरि बुझिने प्रष्ट बुझिने खालका त्यस्ता इन्फोग्राफिक्सहरूलाई चाहिँ हामीले हाम्रा अफिसियल वेबसाइट हाम्रो आइआरडीको वेबसाइटमा पनि राखिदिने, अनि कर कार्यालयहरूको आफ्नो वेबसाइटहरूमा त्यस्ताहरू राखिदिने, ताकि त्यो हेर्ने बित्तिकै एउटा पार्ट, किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन, छुट्टा छुट्टै क्लिप्सहरू भयो भने जस्तो मलाई कर्चुदा लिनु पऱ्यो उसले कर्चुदा पार्ट मात्रै हेर्ने भयो सजिलो भयो, उहाँलाई धेरै भिडियो सबै हेरिराख्नु पनि परेन हो। त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने, अर्को चाहिँ हामीले वेबसाइटमा हरेक स्टेपहरू हामीले राखिदिइरहेका हुन्छौँ होइन, त्यो स्टेपहरू हेरेर उहाँहरूले त्यो पनि अगाडि बढ्न सक्नुहुन्छ। र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिरहेका हुन्छ, हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ। त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईवटा तिनवटा चारवटा गरेर क्लासहरू करदाता शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ। र त्यसैले यस्ता जो जागरूक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनु भएकाहरूलाई पनि केही नलेजहरू लिन
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. No stream.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूले असहमति। डिजिटल बन्दै खुल्ला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्यो संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार। नेपाल खबरमा अब पूरा खबर। वर्षा गराउने प्रणाली विस्तारै पश्चिम भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानी पख धेरै ठाउँमा वर्षा रोकिएको छ। दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नालामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सावधानी अपनाउन, कमजोर संरचना, खेतीपाती र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सी पनि मनसूनको प्रभाव कायमी रहनेछ। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सड़क अवरोधको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नजिकै पहिरो खसेर बन्द रहेको पृथ्वी राजमार्ग बिहान 7 बजेदेखि खुलेको छ। प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकाल्ने तीनवटा अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका 3 जना न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको तथा नमाने महाभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन पनि सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत संचालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्यांकन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजोको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, सांसद तथा कानूनविदहरूसँग छलफलपछि यस्तो निर्णय गरिएको हो। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा खुला बजार कारोबार सञ्चालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारका सञ्चालन हुने व्यवस्था छ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिजर्भ रिपो, सोझो खरिद सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण प्रयोग गरिन्छ। नवौं संशोधनले यी सबै उपकरणको सञ्चालन प्रक्रियालाई थप स्पष्ट, एकरूप र आधुनिक बनाएको छ। संशोधित व्यवस्था अनुसार अब प्रचलित कानूनी कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगले यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यस क्रममा स्थानीय पञ्जीका अधिकारीहरूसँग समन्वय गरी विवाह बसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधिक हुनेछ। यो कार्य आउँदो भदौ 15 सम्पन्न गर्ने समयसीमा तय गरिएको छ। आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। कुल 2500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ वनलेक पश्चिम सेती प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केभी क्षमताको यो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले जनाएको छ। कुल 60 किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयप्रथी नगरपालिका वडा नम्बर 1 प्रस्तावित चयनपुर सब स्टेशनदेखि डोटी जिल्लाको शिखर नगरपालिका 10 प्रस्तावित वनलेक पश्चिम सेतीमा जोड़िनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन समेत दिएको छ। विद्युत ऐन 2049 दफा 4 व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। यो आयोजना अन्तर्गत 400 132 केभी 160 एभीए क्षमताको चैनपुर सब स्टेशन निर्माण हुनेछ। यस्तै 400 132 केभी र 315 एभीए क्षमताको वनलेक पश्चिम सेती सब स्टेशन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाई 60 किलोमिटर रहेको छ। अब विदेशको खबर। भारतमा 2 वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्कने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाएपछि नागरिकको सेवाबाट पछि नहट्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाले विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्कने निश्चित मिति सार्वजनिक गर्नु भएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्कने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी अवामी लीगमाथिको प्रतिबन्ध हटाउनुपर्ने पनि उहाँले माग गर्नु भएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको

0: अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी माग्नु भएको छ। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका छन्। बढ़दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाउनु भएको थियो। झण्डै चार घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनो प्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको छ। युरोपेली फुटबल महासंघ यूईएफएले गएको हप्ता निजी लगानी भित्राउने योजना सम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो। यूईएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको हो। यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो। फिफाका महासचिव माटियास ग्रोफस्ट्रमले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भन्नुभएको छ। तर बैठकपछि पनि उहाँले व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पुनः समर्थन जनाउनु भएको छ। फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रोफस्ट्रमले फिफाका उपाध्यक्ष काउन्सिलका सदस्य तथा 211 सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति माफी माग्नु भएको छ। इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप सहित फिफाका प्रतियोगिताका निजी लगानी भित्राउने प्रस्ताव अघि सारेपछि विवादमा तानिएका हुन्। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूको आपत्ति। डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गरे संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा। कानूनी सजाय सामना गर्न पनि तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust.
5: BBC News. Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: खुसीको कनेक्सन, साली नदीको सिर,
8: मणि चूडको
9: शुक्ला गण्डकी एफएम 97.6।
10: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
13: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको

0: यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
1: सम्पर्क 0654142121, मोबाइल 98565391।
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965714142, मोबाइल 98560231128 र 98462014726।
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
11: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: आज पनि खाना काट्छ? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने
15: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुल्हाको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
14: ए मेरी केटी करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
15: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
16: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
17: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
18: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
20: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
22: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
23: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
22: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
24: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
25: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
24: ओम एम आभूषण सुनचाँदी दोकान।
22: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98 4609 72 246, 98 0 58 00 8।
18: शुक्ला गण्डकी एफएम 97.6।
22: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
26: लुम्बिनी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम बेसीका भाका,
22: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गम्भीरको भाषा लिएर उपस्थित भइसकेको छु। मैले महाभेष कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हामीले कार्यक्रममा प्रायोजन गरिदिनु भएको संसार उद्योगले गौरवमा रहेको छ। गर्वना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकस्मिक जीवनका गर्गनाहरू सुन्दर तथ्य राखिएको गर्गनाहरू कम्प्युटर नापको प्रणालीद्वारा नापिएका थापा लसुनका गर्गना आवश्यक परेको छ भने पनि तपाईँहरू मेरा विशेष संसार विधिमा गएर ढुक्कका साथ गर्गनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी रहेका छौं बिहिबारको बसैमा। बिहिबारको बसैमा तपाईँले रोज्नुभएको सुमधुर लोक भाषाहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुनेछ 9842972911 9806736611 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। र आफूलाई मनपर्ने लोकभाका रोज्न सक्नुहुनेछ, फोन गर्न सक्नुहुन्छ। दुवै नम्बरहरू खुल्ला रहेका छन्। र बिहानीको समय रहेको छ, बाहिर मजाले घाम लागिसकेको छ, घमाइलो रमाइलो भइसकिसकेको छ। तपाईँहरू पनि पक्कै पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ भने स्वास्थ्यको ख्याल राखेर आफ्नो कामहरूमा अगाडि पनि बढ्नु होला। कतिपय साथी बक्क खाना बनाउँदै पनि हुनुहुन्छ भने, कतिपय साथीहरू खाना खाएर मेला पातेर जाने तर्खरमा पनि हुनुहुन्छ होला, र कतिपय भाइ बहिनीहरू चाहिँ विद्यालयतिर निस्किसक्नु भएको छ जानको लागि, जे गर्दै हुनुहुन्छ आफ्नो कामहरूमा एकदम ध्यान दिएर गर्नुहोला। विदेशमा हुनुहुन्छ तपाईँ सबबाट पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू गर्नुहोला पनि भन्न चाहन्छु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने कार्यक्रममा एउटा सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि फेरि त्यसपछि फेरि म तपाईँको माझमा आउने छु भन्दै यति बेलाको क्रममा भने सुकानुहोस् यो सुमधुर भाका, अनि फेरि म तपाईँको माझमा आउनेछु। बाटै भिरे भिर भनिरहेको छ, यो सुमधुर भाका सिकार्नुहोस्।

हजुर यस्तो मध्य भागमा तपाईँको माझमा राखिसके कार्यक्रममा फोन गर्न सक्नुहुन्छ 9942 9911 9663 3611 माध्यमबाट सहभागिता गर्न सक्नुहुन्छ र आफ्ना मनपर्ने लोकभाकाहरू हुन सक्नुहुनेछ। यति बेलाको क्रममा भने फेरि पनि तपाईँहरूको माझमा कस्तो मधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि आउनेछु पूर्णिमा मेलैमा भनिरहेको छ। यति बेलाको सिकाउनुहोस् यस्तो मधुर भाका।

हजुर, यसमा बिहिबार कमान तपाईँको माझ राखिसके पूर्णिमा मेलेमा भनिरहेको थियो भव्य दरङ खोला भनेर सुमधुर गीतमा तपाईँको माझमा राखिसकेको छु। बसन्त थापा र दीपिका बोयम्बुको आवाजमा रहेको थियो भने लय शब्द आकाश नेपाली र तेजस रेग्मीको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। दोब्बर भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्समा कार्यक्रम काम बिसीको भाग आजमी रहेका छौं। बिहिबारको बसैमा तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिने गर्छौं। तपाईँहरू गीत रोज्न सक्नुहुन्छ, फोन गर्नुहोला 9842 9611 9630 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकगायकहरू रोज्न सक्नुहुनेछ विशेष आजको बसाईमा। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लोकगायकलाई कार्यक्रममा स्थान दिन्छ। त्यसपछि तपाईँको माझमा आउनेछ लेकाली मायाको चिन्यो निर्वासी भनिरहेको छ, यसो मात्र भाका स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। यसमा आवाज रहेको छ चिज गुरुङ र कालिकारो कामगरको, लय सदा चिज गुरुङ र शीतल गुरुङको रहेको छ, यसमा भाका स्वीकार्नुहोस्।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै हाम्रो कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा अमेन आभूषण सुनचादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप स्मार्ट फोन पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा मायाले मलाई हेरेको हेरे भनिरहेको छ। खेमसेन्सी र कल्पना देवकोटाको आवाजमा रहेको सुनलाई सदा नेत्र हरेर खेमसेन्सीको रहेको छ। यसमा दरभागलाई छोड्दै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदान्छु। तपाईँहरूको बाँकी पर्छु भने सुख बिदो तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-70-225, मोबाइल 98-560-33-878, 98-4-61-56-58।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98-560-43-952 र 98-0

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो. घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850607544.

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिको साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकालेर 3 अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल कमिशन अफ जुरिस्टिक आईसीजे र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका 3 न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको तथा नमान्ने अभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको हो। समितिले स्वतन्त्र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत संचालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्याङ्कन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजोको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम सांसद तथा कानूनविदहरूसँग छलफलपछि त्यस्तो निर्णय गरिएको हो। यद्यपि समितिले निर्णयप्रति मानव अधिकार कर्मी र केही सांसदहरूले असहमति विज्ञप्तिबाट माथि छलफल गर्नुभन्दा सरकारलाई जवाफदेही बनाउने र नागरिक सरकारको विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्। वरिष्ठ अधिवक्ताहरूले पनि मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेका धारणा र मूल्याङ्कनलाई संवाद मार्फत सम्बोधन गर्नुपर्ने तथा त्यसलाई हस्तक्षेपका रूपमा मात्र लिन नहुने धारणा राखेका छन्। सरकारका तर्फबाट कानून मन्त्री सुविता गौतमले संयुक्त विज्ञप्तिमा गरिएका आरोप निराधार रहेको बताउँदै कुनै पनि न्यायाधीशलाई राजीनामा दिन दवाब नदिएको र महाअभियोगको कुनै छलफल नभएको दावी गर्नुभएको छ। उहाँले यस्ता आरोप लगाउने संस्थाले आफ्नो दावी पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्नुपर्ने बताउनुभयो। एमनेस्टी इन्टरनेशनल नेपाल र आईसीजेका प्रतिनिधिहरूले भने आफ्नो धारणा विश्वसनीय स्रोतबाट प्राप्त सूचनाका आधारमा सार्वजनिक गरिएको बताएका छन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रता विधिको शासन र मानव अधिकार संरक्षण विषय अन्तर्क्रिया चासोका विषय भएकाले सम्भावित जोखिमबारे समयमै ध्यान आकर्षण गराउने उद्देश्यले संयुक्त विज्ञप्ति निकालेको बताएका छन्। साथै सरकारसँग रचनात्मक संवादका लागि आफूहरू सधैँ तयार रहेको उनीहरूको भनाइ छ। श्रम तथा रोजगार मूल्याङ्कन मन्त्रालयले विभिन्न देशहरूमा कागजातविहीन अवस्थामा रहेका तथा विजिटभिसामा गैरलपत्र परेका 155 नेपाली नागरिक उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा श्रम रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगारी स्वदेशी श्रमिकको अवस्था रोजगारी सिर्जना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानूनी संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमा 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजनाहरू कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना गर्न मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य प्रभावकारी बनाउन मन्त्रालयले मेरी सिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। यस अघि वीर अस्पतालका चिकित्सक मार्फत फोनका आधारमा दिइने स्वास्थ्य परामर्श अपेक्षानुसार प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री यादवका अनुसार वैदेशिक रोजगारी ऐनलाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अगाडि बढ़ाइएको छ। साथै फ्री भिसा फ्री टिकटको नाममा हुने ठगी नियन्त्रणका लागि कार्यदल गठन गरेको र आवश्यक कानूनी तथा नीतिगत धारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको
मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरिएको छ। मन्त्रालयले हिजो सबै पालिकाहरू र नगरपालिकाहरूलाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचनलाई कार्यालयलाई यी मतदाता नामावली संकलन गर्न आवश्यक सहयोगको समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली यथावधि गर्ने निर्णय गरिसकेको छ। आयोगले यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यसका क्रममा स्थानीय पञ्जीकरणसँग सम्बन्धित गरी समन्वय गरी विवाह वर्ष सहयोग तथा मृत्यु भएका मतदाताहरूको विवरण मतदाता नामावलीसँग अभिगाई अध्यावधिक हुनेछ। यो कार्य आउँदो भदौ 15 गतेसम्म सम्पन्न गर्ने समयसीमा तय गरिएको छ। आयोगले सुरु कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगले यही आग्रह भएपछि मन्त्रालयले सबै पालिकालाई मतदाता नामावली संकलन गरी अध्यावधि गर्ने कार्यका लागि आवश्यक सहयोग एवं सहजीकरणको लागि अनुरोध गरेको छ। नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबारलाई सफल प्रभावकारी र पारदर्शी र प्रविधि मन्त्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2058 संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुल्ला बजार क्षेत्रका मौद्रिक उपकरणहरूको प्रयोग बोलको बोल प्रक्रिया दितोपत्र व्यवस्थापन भुक्तानी अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि उपकरणका रूपमा खुल्ला बजार र कारोबार सञ्चालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारमा सञ्चालन हुने व्यवस्था छ। बैंकिङ प्रणाली आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो रिभर्स रिपो सोझै खरिद सोझै बिक्री दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरणहरू प्रयोग गरिन्छ। नौ संशोधनले यी सबै उपकरणको सञ्चालन प्रक्रियालाई थप स्पष्ट एकरूप र आधुनिक बनाएको छ। संशोधन व्यवस्था अनुसार अब प्रचलित कागजी प्रक्रिया विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छिटो छरितो सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। कार्यविधि अनुसार रिपो रिभर्स रिपो अझै खरिद सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणहरू न्यूनतम बोल रकम 10 करोड़ रूपियाँ काम गरिएको छ। नवौं संशोधनले दीर्घकालीन तरलता व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिएको छ। चितवनको मुगलिन बजारबाट 20 किलो चरेस सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकनपुरको थाहा नगरपालिका एघार बस्ने 41 वर्षीय मोहन गोले र 39 वर्षीय भीमबहादुर स्याङतान रहेका छन्। बाटोमा हिँडिरहेको अवस्थामा गई राती 1 बजे

रामचन्द्र चौधरीको बारीमा लुकाइराखेको तीनवटा बोकामा गाजा समेत बरामद गरेको प्रहरी जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। पाकिस्तानको ब्रड पीकमा भएको हिम पहिरोमा परि निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जा निम्सकाईको अन्तिम विदाय बेलायतमा हुने भएको छ। गत साउन 14 गते ब्रड पीक आरोहणका क्रममा गएको भीषण पहिरोमा परि निधन भएका पूर्जा 10 सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहनु भएको थियो। उहाँको परिवार बेलायतको लण्डनमा रहेकाले धार्मिक परम्परा अनुसार अन्त्येष्टि उतै गरिनु भएको छ। स्वर्गीय पूर्जाको शव साउन 17 गते पहिचान भए पनि मौसमी प्रतिकूल हुन का साथै अन्य आरोहीहरूको सबभन्दा निकै अप्ठ्यारो स्थानमा रहेकाले बुधबार दिउँसो मात्रै बेस क्याम्पमा ल्याइएको थियो। बेलायतमा रहनुभएका पूर्जाका दाजु कमल बहादुर पूर्जाले धार्मिक परम्परा अनुसार लण्डनमै अन्त्येष्टि गरिएपछि जन्मभूमि मेग्दी गर्नपुर नगरपालिका तीन डाना तथा बाल्यकाल विधायकको चितवनमा समेत उहाँको सम्झनामा कामना गरिनेछ। भाइहरूको सम्झनामा विश्व भाइको सम्झनामा विश्व स्तब्ध छ। हामीले बुहारी र छोरीलाई सहज हुने गरी अन्त्येष्टिको व्यवस्था गर्नुपर्ने अवस्था छ। अन्त्येष्टिको मिति तय गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ उहाँले भन्नुभयो। स्वर्गीय पूर्जाको कम्पनी एलिट एक्सपिडिशनको बुधबार जारी भएको विज्ञप्तिमा निम्सलाई निम्स पूर्जा निम्स शेर्पा निमा शेर्पा झोङ वाङ र खिलु शेर्पाको सबभन्दा अत्यन्तै चुनौतीपूर्ण उद्धार अभियानपछि बोर्डपिकबाट निकालेर सुरक्षित रूपमा बेसक्यामा ल्याइएको उल्लेख छ। ती शवहरू शुक्रबार राति वा शनिबार रातिसम्म लण्डन पुर्याइने जनाएको छ। सुक्ला गण्डकी नगरपालिकाले बजारमा उपलब्ध ग्यास अति आवश्यक भएकाहरूलाई प्राथमिकता दिई प्रदान गर्न व्यवसायहरूले आग्रह गरेको छ। बुधबार सरकारवालाको बैठकपछि जारी विज्ञप्तिमा आवश्यक भएका व्यक्तिहरूलाई उपलब्ध गराउन विद्युतीय चुलोको प्रयोग गर्न अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको हो। उपप्रमुख बहादुर विग राजुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समस्याको यस घड़ीमा सबै नागरिकहरूको सहभागितामा समस्या समाधान गर्नुपर्ने भएकाले उद्योग व्यवसायी नागरिक समाज पत्रकार तथा सबै नागरिकहरूलाई सचेत भई भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि अपील गर्नुभएको छ। बैंक बैठकमा नगर उपप्रमुख बहादुर विगा राजुले खाना पकाउने ग्यास अभाव बजारको अवस्था र समाधानका लिन सरकारवालाहरूको भूमिकाका लागि छलफलको आयोजना गरिएको उल्लेख गर्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष संग्राम श्रेष्ठले आवश्यकता भन्दा धेरै बढ़ी ग्यासहरू मौजदा नराख्ने तथा आवश्यकता अनुसार मात्रै ग्यासहरू खरिद गर्ने उपभोक्तालाई आग्रह गर्नुभयो। सो अवसरमा शुक्ला गण्डकी नगरपालिका चारका वडा अध्यक्ष राजकुमार वाग्लो नम्बर छका अध्यक्ष बुद्धि बहादुर थापा शुक्ला गण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक लगायतले व्यवसायी र उपभोक्ताले अहिलेसम्मको समयमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने जोड़ दिनुभयो। व्यवसायी वसन्त झर्सन विधान गुरूङ लगायतले अनावश्यक रूपमा भण्डारण गर्न नगर्न आग्रह गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजना गरेको नगर स्तरीय वक्तकला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम भएका छन्। आदिवासी जनजाति भाषा कला र संस्कृतिको महत्व विषयको बुधबार आयोजित प्रतियोगितामा खैरेनी माविका विद्यालयकी स्मारिका घिमिरे द्वितीय र लिटल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय भएका छन्। हंसवाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाउँपर्कोदय माध्यमिक विद्यालयकी गंगाविकाले सान्तवना स्थान प्राप्त गरेका छन्। प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्तवना हुनेले क्रमशः नगद 10,000 7,000 5,000 समान 2,500 साथ मेडल र तथा प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा शुक्ला गण्डकीका 19 विद्यालयका 19 जना सहभागी रहेको थियो। विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमार शुक्ला गण्डकी सालकोडा अध्यक्ष खड्ग सिंह थापा मगर परिषदका सल्लाहकार संयोजक किम बहादुर कुमार र परिषदका गण्डकी सचिव विमल भुजेल कार्यक्रम संयोजक सुरेन्द्र तामाङ लगायत पुरस्कार वितरण गरेको थियो। कार्यक्रमको सञ्चालन परिषद कि सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। यसअघि कार्यक्रमको शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख माधुर विका राजुले उद्घाटन गर्नुभएको थियो। विश्व आदिवासी दिवसको अवसरमा परिषदले शुक्ला गण्डकीमा सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गरिरहेको छ। बिहिबार बेलचोतारामा महिला तथा युवा लक्षित वृहत अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ। यसै गरी साउन 22 गते बेलचोतारामा जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तर्क्रिया साउन 23 गते मूल समारोह समितिको पूर्वतयारी बैठक र साउन 24 गते नगरपालिका परिषदमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। तनहुँमा एलपी ग्यासको अभाव हुन नदिन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा आपूर्ति सहजीकरणको पहल थालेका छन्। देशव्यापी रूपमा खाना पकाउने ग्यासको अभाव देखिएको अवस्थामा तनहुँमा पनि समस्या देखिएपछि उद्योग वाणिज्य संघ व्यवसायी नागरिक समाज

0: सरकारवालाहरूसँग छलफल गरी यस आपूर्ति सहज बनाउन विभिन्न निर्णय गरिएको छ। साउन 13 गतेदेखि सम्पर्कविहीन भएका भानु नगरपालिका दुई भानुचोक निवासी 22 वर्षीय सौगात कुमार राज्य स्मृत अवस्थामा फेला पर्नु भएको छ। बुखरी गाउँपालिका दुई स्थित मर्संगी जलविद्युत आयोजनाको मार्गी चोक ड्याममा क्षेत्रमा उहाँ मृत फेला पर्नु भएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार कुमार साउन 13 गते करिब राति 11 बजे घरबाट शौचालय जान भन्दै निस्किएपछि हराउनु भएको थियो। परिवारले उहाँको मोबाइलमा पटक पटक सम्पर्क गर्दा पनि फोन नउठेपछि र भोलिपल्ट बिहानसम्म घर नफर्किएपछि आफन्त तथा सम्बन्धित स्थानहरूमा खोजी गर्नका लागि प्रहरीलाई निवेदन दिएको थियो। खोजी गर्ने क्रममा साउन 14 गते बेलुका 4:30 बजे भानु नगरपालिका एक सतीघाट स्थित मर्संगी नदी किनारको जालीमाथि उहाँको मोबाइल फेला परेको थियो। त्यसपछि प्रहरी स्थानीयवासीले खोजी कार्यलाई तीव्रता बनाएको थियो। मार्किन चोकुट्यान क्षेत्रमा बुधबार फेला परेको शवको पहिचान भएपछि कानूनी प्रक्रिया पूरा गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। हवस् हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 31 56 658।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भोछय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ। भूछाए बाढी र पहिरोबाट बचौ र बचाउ।
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
6: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं। यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
7: पहिरो गल्छी र खोसा खोल्सीमा रोपौ डाले घाँस। नेपियर अमृतसो र बाँस। भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस।
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ।
7: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याउ।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
7: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0555361175 98563175।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
9: तर महँगो होला नि
8: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
10: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0365414411 मोबाइल 98562938 र 98028222938।
12: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता। पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
6: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
12: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
6: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
12: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
6: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
13: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार सर प्रोडक्ट रिकमेन्ड गरिन्छ कि। हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
9: मोबाइल नम्बर 9827109466 र 9840904543।
14: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
14: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
14: फोन नम्बर 0614510002
9: मोबाइल नम्बर 9856084666।
14: द गेम्स कलेज फर एम्पावरिंग द फ्यूचर।
15: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9856086925 9556034881 र 9460745580।
16: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
17: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
16: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
17: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
17: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
16: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062265 9448064145। कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन न कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050 मोबाइल 9843638011।
17: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
17: धार्मिक महोत्सवका आकर्षणहरू
19: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
21: कथा सहितको झाँकी गीति नाटक
22: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
21: सन्ध्याकालीन श्रृंगारिक महाआरती
22: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
21: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहु।

0: 97.6 शुक्ला गंडकी FM 97.6 A complete call for Hello Shukla Gandaki Hello Hello
1: Come on everybody Hello Shukla Gandaki
0: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् only on 97.6 a complete call show
2: program hello Shukla Gandaki only on Shukla Gandaki FM 97.6 megahertz
3: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु हरिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म. आज पनि हामी रहेका छौं बिहिबारको बसाईमा. बिहिबारको बसाईमा तपाईँहरूसँग अन्ताक्षरी खेल्ने दिन रहेको छ. फोन गर्न सक्नुहुन्छ 9942 9911 9966611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ. बिहानीको समय रहेको छ, पक्कै पनि यतिखेरसम्म त खाना खाइसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ. र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com शुक्लागण्डकीएफएम.com लगइन गर्नुका साथै हाम्रो पात्रो हाम्रो नेपाली पात्र एप्स र हाम्रो 97.6 मेगाहर्जको रेडियो ध्वनि तरंगबाट पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. हप्ताभरि फोन गर्ने साथीहरूलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले. तपाईँहरू मध्येबाट एकजना चाहिँ हामीले छानेर रिचार्ज उपलब्ध गराउने गर्दछौ. के गर्दै हुनुहुन्छ? एकदमै सन्चारमा पनि हुनुहुन्छ होला बाहिर भने कहिले घाम चर्किने कहिले फेरि मलै नहुने भएको छ. हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर के कस्तो हुँदैछ बताउन भन्न सक्नुहुनेछ होइन. कोदो रोपेर कति गराउनु भयो? आज 21 पनि भइसकेको छ यो महिनाको. बिस्तारै बिस्तारै कोदो रोप्नेको होइन सटारो छ यतिखेरको समयमा भने. अब धान रोपेर सकियो, अलि दिन आराम भयो, फेरि कोदोतिर लाग्दै हुनुहुन्छ होला होइन. कतिपय ठाउँमा त धान रोपिँदैछ अझै पनि, अलि पछि रोप्ने ठाउँहरूतिर चाहिँ पहिला कोदो रोपेर पछि धान रोप्ने पनि छ कुनै कुनै ठाउँमा चलन. त्यही भएर पनि जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोस्. विदेशमा हुनुहुने तपाईँ सम्पूर्ण पनि स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नुहोस् होइन. यही स्वदेशमै नेपालमै हुनेहरू पनि तपाईँहरू पनि आफ्नो स्वास्थ्यमा बढी मात्रामा ख्याल गर्नु होला पनि भन्न चाहन्छु. यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ कहाँदेखि को हुनुहुन्छ भन्दै थिए ठ्याक फोन काटिहाल्यो. ठिकै छ, यति बेलाको क्रममा म भने तपाईँको माझमा एउटा मिठो गीतलाई स्थान दिन्छु. बुकी फुल भनिरहेको छ यो गीत. सँगसँगै म फेरि पछि उपस्थित हुनेछु. तपाईँहरू भने सुन्दै गर्नुहोला, तपाईँ भने फोन कल कोसिस गर्दै गर्नुहोला.

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके बुकी फुल सिरैमा भनिरहेको थियो, पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9942729611 9067 6611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। त्यति बेला कर्म साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हजुर, एकदमै सञ्चारमै छु। हजुर सञ्चारमै हुनुहुन्छ? हजुर, मेरो खानपिन भइसक्यो। कता हुनुहुन्छ आज भोलि? ल त्यसो भए सहभागिता जनाइहालौँ न त, छोटो मिठो गीत गाएर। आज त अन्डा फेरि त्यस्तो त भन्न कहाँ भयो त नि, हजुरलाई मात्रै त्यस्तो गऱ्यो भने फेरि अरू साथीहरू रिसाउनुहुन्न। भए पनि अब हजुरले नियमहरू थाहा नभएको भए बा, त्यो कार्यक्रममा के गर्छ भन्ने थाहा नभएको भए बा, खासै फरक पर्थेन हजुरलाई थाहा हुन हुँदै पनि। हजुर एउटा टुक्का मात्रै गाइदिनुहोस् न त नि, साथीहरू सम्झिनुहोस्, भइ त हाल्यो नि अनि। अन्त फेरि खेलाइदिनु, साथीलाई एउटा टुक्का छोडेर गइदिनुहोस् अनि, भइहाल्यो। हजुर साथीहरू सम्झिनुहोस्, उहाँ चाहिँ हुनुहुन्थ्यो रोसिका लम्सालजी वानटाङ खोलादेखि, र उहाँको चाहिँ फोनमा धेरै समस्या आउँछ, राम्रोसँग बुझ्दै बुझिन्न कहिले गाइन्छ है, यस्तै छ, के गर्नु, ठिकै छ। सहभागिता जनाइदिनु भयो, धेरै धेरै धन्यवाद छ। तपाईँहरू आउन सक्नुहुन्छ 9942729611 9067 6611 को माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आज अन्ताक्षरी खेल्न दिनुभएको छ, छोटो मिठो अन्ताक्षरी खेलौँला होइन, जाने सम्बन्ध अब नजाने त यस्तो नै हो। तपाईँहरू भने फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेको छ, यहाँ डिस्टेन्सी जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा मार्फत कार्यक्रममा जोडिन सक्नुहुनेछ। आउँदै गर्नुहोला तपाईँहरू भने, यति बेलाको क्रममा भने म फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला, जुनी जाल भनिरहेको छ, पेन्सन पट्टा मुहीबाट रहेको छ, यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो मिठो गीत।

हजुर हेर्नुहोस् मधुर गीत मैले तपाईँको माझमा राखिसकेको छु पेन्सन पट्टा मुभीबाट रहेको थियो जुनी जाला भन्ने तपाईँहरूलाई पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ फोन गर्न सक्नुहुन्छ 9842 9911 9360 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ तपाईँहरू पनि फोन गर्दै गर्नुहोला भन्दै यति बेलाको क्रममा एउटा मिठो फेरि पनि अर्को गीत राख्छु माया पिराथी भनेर रहेको छ यो गीत सँगसँगै म छोटो व्यवसाय विश्राम विश्राम पछि 11 बजेको टाइम चाहिँ पछि तपाईँहरूको माझमा आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मानेले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
9: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9846607268,
13: 9856607268।
17: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
18: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
17: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
18: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
19: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
18: पोखरा जाने बाटोतिर।
20: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
18: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9864530031।
21: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
22: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
21: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
22: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
21: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
22: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9461394378।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

मिठो गीत सँगसँगै छुटे व्यवसाय विश्राम विश्राम बच्चे एघार बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी तपाईँहरूसँग बिहिबारको बसाइमा छौं। बिहिबारको बसाइमा अन्ताक्षरी खेल्ने गर्दछौ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, अन्ताक्षरी खेल्न सक्नुहुनेछ। फोन गर्नुहोला 98422 9091 98 066 611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने पनि तपाईँहरू सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz प्रोग्राम हेलो शुक्ला गण्डकी। हामी तपाईँहरूको माझमा सातै दिन रहने गर्दछौं र विभिन्न दिन फरक फरक ढंगले तपाईँहरूको माझमा उपस्थित हुने गर्दछ। सप्ताहभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना उसैको रिसापको व्यवस्था गरिदिनु भएको छ। पोखरी मोबाइल पसलले यही हेल्पोस्ट चोकमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी समस्याहरू छन् अनि ती मोबाइलहरूको समस्या समाधान गर्न चाहनुहुन्छ भने पोखरी मोबाइल पसलमा जान सक्नुहुनेछ र इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण समस्याहरू छन् पनि र खरिद गर्नु परेको छ भने पनि पोखरी मोबाइल पसलमा जानुहोला। त्यहाँ गएर तपाईँले एकचोटि भिजिट गर्नुहोस् होइन, सेवा सुविधाको बारेमा चाहिँ जानकारी लिनुहोस्। आज एकदमै छिटो छिटो नयाँ नयाँ डिजाइनका मोबाइलहरू होइन, त्यही डिजाइनको पुरानै फोन भए पनि होइन एक दुई स्टेप उपलब्धि भएर होइन डेभलप भएर चाहिँ आइसकेका छन् फोनहरू, नयाँ नयाँ फिचरहरू भएर, त्यही भएर बुझ्न पनि जान सक्नुहुनेछ। र तपाईँहरू फोन गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। फेरि आजभोलि साथीहरूको न्यून न्यून सहभागिता हुँदैछ, पक्कै पनि कोदो रोप्ने व्यस्त हुनुहुन्छ होला होइन, साथ छैन भने पाउनु भएको छैन होला। कोदो रोप्दाखेरि मजाले चर्को घाम लाग्दाखेरि गर्मी पनि भएको छ मौसमहरू, र साथसाथै खेताला पातला हिँड्दा पनि एकदमै आतपुरी हुन्छ होइन, त्यही भएर पनि जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला। फोन गर्न नभए पनि हामीलाई यस्तो समय मिलाएर सुनेर चाहिँ पाठ दिनुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू फोन गर्दै गर्नुहोस्, सुन्दै गर्नुहोला भन्दै कालो केशमा रेलीमै भनिरहेको छ, यसो मधुर गीत स्वीकार्नुहोस्।

हजुर, यसो म त गीतमा तपाईँको माझमा राखिसके कालो केशमा रेलीमै बाँधेको रिबन भनिरहेको थियो, फिमेल भर्जनमा पके पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुन्छ, फोन गर्नुहोला। दुवै नम्बर खुल्ला रहेको छ, एन्टी सेन्सेन जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ। यति बेलाको क्रमण तपाईँहरूको माझमा चरी चट्टपरी भनिरहेको छ, यो गीत सुनौ अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर चरी चट्टपरी भुरुहरू भनेर आएको थियो, कान्छीमुलबाट रहेको थियो। मैले तपाईँको माझमा यो सुन्दरी गीतलाई कार्यक्रममा स्थान दिइसके, तपाईँहरू फोन गर्दै गर्नुहोला भन्दैछ होइन। सहभागिता जनाउन सक्नुहुन्छ, त्यो फुर्सद हुनुहुन्छ भने उनीहरूले चाहिँ सुनेर आनन्द चाहिँ लिनुहोला भन्न चाहन्छु। वारे भर पारी बिपालु भनेर रहेको छ, काजीमुलबाट रहेको छ, त्यो बेला क्रमशः गानुहोस् यो सुन्दर गीत।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

हजुर, मेरो गीतमा तपाईँको माझमा राखिसके हुवारीबाट पारी पिपरु भनिरहेको थियो काजी मुहीबाट, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छ है साथीहरू, तपाईँहरूको आगमन भएको छैन त्यही भएर। अर्को मिठो गीत रहेको छ तिम्रो घरको वरिपरि भनिरहेको छ, म यस्तो गीत गाउँछु दुईबाट रहेको छ, यति बेला नसिकार्नुहोस् यो मिठो गीत।

0: हजुर, माया हैन र भनिरहेको थियो तिम्रो घरको वरिपरि भनी म यस्तो गीत गाउँछु दुईबाट रहेको थियो, पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतमा नै स्थान दिन्छु, तपाईँहरू सुन्दै गर्नुहोस्, आनन्द लिनुहोला पनि भन्न चाहन्छु। तपाईँको फोनको आगमन भएको छैन, त्यही भएर मिठो मिठो गीतहरूलाई नै, सुमधुर सुमधुर गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु, सुनेर आनन्द लिन पनि सक्नुहुनेछ। यति बेलाको क्रममा भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
1: हेलो हजुर,
0: नमस्ते नमस्कार हजुर, सन्चै आरामै हुनुहुन्छ दिदी?
1: हजुर, सन्चै आरामै छ, कुशलै छु है आजसम्मको लागि।
0: हजुर, अनि खाना खानुभयो?
1: खाना बाँकी नै छ
0: ल, मिठो मिठो बनाउनु होला है।
1: ए हजुर, धन्यवाद।
0: अनि यहाँ मेला गएर आउनुभएको कि के हो, बल्ल खाना बनाउँदै हुनुहुन्छ? ए ल, ठिक छ, घरमै छु, मजाले मिठो मिठो बनाएर खानु होला। आज त कहिले घाम कहिले अँधेरो भएको छ दिन पनि। त्यही त नि है, त्यस्तै भोक लागेको बेलामा पानी खाना पाए पनि मिठै हुन्छ, सातु खाना पाए नि मिठै हुन्छ, ढुङ्गै खाना पाए नि मिठै हुन्छ। ल, आज त अन्ताक्षरी खेल्ने दिन के अरे, अब सुरु गरौँ हजुरबाटै। हजुर हजुर, रोसिकाजीले गाउनु भएको थियो तर लास्टको के भन्नुभयो बुझ्दै बुझिन। हजुर हजुर, आफै सुरु गर्नुहोस्।
1: हस्
0: हुन्छ।
1: माखमाले टोली माथि खड्के लाउँदै राम्रो मेरो कै बजे कि
0: कबाट कपालु।

सर्वबाट रानी घाटैमा किन काला रूपे उनी निरमाया आउने बाटैमा मबाट मबाटै पर्यो मबाट के छ गीता

0: 安倍玛雅来和臭臭吧的。
1: 好
0: 的，好的，臭吧的。臭吧的弟弟。臭吧的臭。
1: 好
0: 的。
1: 谢谢

0: र बाट
1: रबाट
0: रुमा

0: भबाट भबाट के गीत छ हौ दिदी त्यस्तो पर्खिन एकछिन पेटमा आँखा मुखमा आउँदै आउँदैन छ हौ धबाट गीत धन मागे त छैन मन मागे माध्युला ए त्यहाँबाट त गीतै आएन हौ दिदी लबाटै गाउनु भयो कस्तो मलाई पुरै गीत नआएको आज
1: लालु पातिनु यो भुइँतिर
0: रबाट रुन्छ नि मन किन रुँदैन रुख बोलिन भोल निर्माया वचनको घाउ निको हुँदैन नबाट हजुर

रबाट रही रबाट मात्रै खेल्ने क्या हो रबाट के छ अर्को गीत रामदी

0: कबाट हजुर छबाट छम छम नाचिदेऊ न्युरेर हातमा रुमाल कानमा फुल सिउरेर रबाट
1: रबाट।

0: नहेर्नु लुकेर हजुरले गाउनु भयो अरे यो ल त्यसो भए आउँछ अर्को गाउँछ है त नजाऊ है सानो पधेरीमा आफ्नै छायाले पनि साथ दिन भन्छन् अधेरीमा मबाट
1: यो गाएन
0: गाएन दिदी

0: नौवटा गाउनुहोस्।
1: माया
0: मारेर

नेको कबाट हजुर रबाट पऱ्यो रबाट अर्को साथीलाई पालो दिउँ है दिदी हस्त साथीहरू सम्झिनु सक्नुहुनेछ हुन्छ धन्यवाद नमस्कार बाबा शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो हाम्रो खगीमा दिदी हुनुहुन्थ्यो पेरुङदेखि उहाँबाट साथीलाई रबाट पालो छोडेर जानुभएको छ म चाहिँ एउटा मिठो गीत सँगसँगै छोटो व्यावसायिक विश्राममा जानुपर्ने हुन्छ त्यही भएर बिन्जुरी रहेको छ घरजाई मुहीबाट रहेको छ यो गीत त सुन्नुहोस् यो गीत सँगसँगै छोटो व्यवसाय विश्राममा जान्छ विश्राम लगाउँदै तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5070। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्टोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235 5773।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0635705052। मोबाइल 98560288587।
14: हप्तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
17: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
18: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
17: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9855602676।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635714050, मोबाइल 9843823811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
22: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
23: हजुर, मिठो गीत सँगसँगै ठुलो व्यावसायिक विश्राम पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी तपाईँहरूको माझमा बिहिबारको अवस्थामा छौ। अन्ताक्षरी खेल्ने दिन रहेको छ, फोन गर्न सक्नुहुन्छ 9942971 9611 3661 36111 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। फेरि पनि विश्राम पछि स्वागत गर्दै अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। गुरास्त फुल्दा भने रमाइलो भनिरहेको छ, सुपरस्टार मुहीबाट रहेको छ, त्यति बेला क्रमाउने सिकार्नुहोस् मिठो गीत।

हजुर यसमा गीतमा तपाईँको माझमा राखिसके गुरा सय फुल्दा बनै रमाइलो भनिरहेको थियो। पक्कै पनि मन पर्यो होला आज भने तपाईँको माझमा यिनै सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदै र तपाईँको फोन कललाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँग अन्ताक्षरी खेल्दा खेल्दै भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। हामीलाई फोन गर्नुभएको थियो सिकालम सञ्जीव वाटाङकोलादेखि र खगी माया दिदी हुनुहुन्थ्यो पिरुङदेखि, उहाँहरू दुवैजनालाई एकदमै धेरै धेरै धन्यवाद र यति धेरैसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्ये एकजनालाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मालपसललाई पनि एकदमै आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदा पनि तपाईँहरूको माझमा श्री र बतास चल्यो लैले भनिरहेको छ बन्दकी मुईबाट यो सुमधुर गीतलाई छोड्दै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँको बाँकी बल्छु भन्ने सुखद बितोस् तपाईँ सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार, बाई बाई।

0: 97.6
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814057 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847761268,
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडजुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP2।
0: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
15: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98575619 र 98694057056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
16: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
16: रामधाम सुनचाँदी पसल, शोपला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 98460072।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
14: मोबाइल 98560055770।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
5: नवलपरासी पश्चिममा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी किनार, खुल्सा खुल्सी तथा होसा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ़ने अनुमान छ। विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ़ने अनुमान छ। यस्तै महोत्तरीको बर्दीवासमा रहेको गर्डनता खोलाको बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद थिमिल सिन्हाका अनुसार खोलाले बगाउँदा बर्दीवास नगरपालिका 5 निवासी 62 वर्षीय टंक बहादुर बस्नेतको ज्यान गएको हो। 7 वर्षदेखि शास्ति दिँदै आएको नारायणगढ़ बुटोल सड़क खण्डको यात्रा सहज बन्दै गएको छ। सड़क विस्तारको पूर्वी खण्ड अन्तिम चरणमा पुगेसँगै नारायणगढ़देखि बुटोल पुग्न अब सामान्यतया झण्डै 2 घण्टा मात्रै लाग्न थालेको छ। वर्षायाम र चाडपर्वका बेला घर पुग्न समेत कठिन हुने यो सड़क अहिले फ्राकिलो र सहज बनेपछि यात्रुलाई राहत मिलेको छ। यातायात व्यवसायीहरूका अनुसार सड़क सहज बनेसँगै सवारी साधनको संचालन खर्च पनि घटेको छ भने दैनिक हुने मर्मत सम्भारको समस्या पनि न्यून भएको छ। नारायणगढ़ बुटोल सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब 92% पुगेको छ। अहिले सड़क सुरक्षा सम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो। 113.35 किलोमिटर लामो यो सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रमा 6 लेन निर्माण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो, 6 जना घाइते, फिर्के खोलाका अनधिकृत संरचना भदौ 15 भित्र हटाउन पोखरा महानगरको निर्देशन, बीपी कोइराला क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपणको तयारी लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825626601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज सुनको भाव एकै दिन 8,000 रूपियाँले बढ़्यो, ती जिल्लामा बाढ़ीको जोखिम, नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी 40 वर्षीय महिलाको ज्यान गएको छ। आज बिहान 10:30 बजेतिर कोटेश्वरबाट ग्वारको तर्फ जाँदै गरेको बस फ्लाइओभरमा ठोकिएर दुर्घटना भएको हो। एसपी मिश्रका अनुसार B2K 3590 नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा 18 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बीएनबी अस्पताल पठाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आउँदो भदौ 15 गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना निकाल्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र त्यो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असूल गरिने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वटै वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। पोखरा 18 को अँधेरी कुनादेखि शुरू भई वडा नम्बर 2, 4, 5, 7, वडा नम्बर 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन्। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोन म्यारो अर्थात रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। यसका लागि सरकारसँगको सहकारीमा चीन सरकारले भवन निर्माण उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि 2 हप्ता चितवनमै बसेर बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, विदेशी श्रमिकको अवस्था, रोजगार सिर्जना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमा 1 लाखलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 वटा कार्ययोजना कार्यान्वयनमा ल्याएको पनि जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सिर्जना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। अब विदेशको खबर। फेसबुकको संस्थापक कम्पनी मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेलले अर्को कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएको खुलासा गरेको छ। मेटाका अनुसार न्यूज स्पार्क 1.1 नामक एआई मोडेलले परीक्षणका क्रममा सार्वजनिक इन्टरनेटमा पहुँच पाएपछि अर्को कम्पनीको आन्तरिक प्रणालीमा परिवर्तन गरेको थियो। यो घटना परीक्षणका लागि बनाइएको स्ट्याण्ड बक्स वातावरणको गलत कन्फिगरेशनका कारण भएको कम्पनीले जनाएको छ। स्ट्याण्ड बक्स भनेको इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिएको सुरक्षित परीक्षण वातावरण हो जहाँ एआईको व्यवहारको परीक्षण गरिन्छ। तर स्वतन्त्र परीक्षण संस्था इरेगुलरले तयार पारेको परीक्षण वातावरणमा भएको प्राविधिक त्रुटिका कारण एआई इन्टरनेटमा पुग्न सफल भएको मेटाको भनाइ छ। यसअघि गएको हप्ता एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडेलले परीक्षणका क्रममा 3 वटा संस्थाको प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको थियो। कम्पनीले 141,000 भन्दा बढ़ी परीक्षण सत्रको समीक्षा गर्दा यस्तो घटना पत्ता लागेको बताएको थियो। त्यसअघि ओपन एआईले पनि आफ्ना एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच बनाएको र अपेक्षा विपरीत व्यवहार देखाएको खुलासा गरेको थियो। लगातार तीन प्रमुख एआई कम्पनीबाट यस्ता घटना सार्वजनिक भएपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा, परीक्षण प्रणालीको विश्वसनीयता र भविष्यमा हुन सक्ने साइबर जोखिमबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। लियोनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लीग कपमा शानदार जीत दिलाएका छन्। आज बिहान भएको खेलमा इन्टर मियामीले शुरूआती गोलले पछि परेको अवस्था उल्ट्याउँदै एटलेटिको सान लुइसलाई 4-2 पराजित गर्यो। मेसीले खेलको 11 र 44 मिनटमा गोल गरे। यससँगै उनले लीग कपमा 12 खेलबाट 14 गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआंगालाई 1 गोलले पछि पारे। इन्टर मियामीका लागि टेस्लाको सेगोभिया र डिफेन्डर मिकाएलले पनि 1-1 गोल गरे। नोया एलेनले 3 गोलमा निर्णायक पास दिए। यो जितसँगै

स्वीकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई र लियोनल मेसीको दुई गोलमा लिग्स कपमा इन्टर मियामीको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काप्छे होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
1: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
6: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन् डराज हेर त्यस्तै लोबेट हेर त्यस्तै सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै
7: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
6: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702525 मोबाइल 9856338 98 4 61 56 58
9: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
11: शुद्ध सुन तथा चाँदीका गर गहना
7: छापावाला सुन चाँदीका गर गहना
11: राशि अनुसारका पत्थर
7: कम्प्युटर तौल प्रविधि
11: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
7: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811616069 9807625229
11: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9807769142
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
13: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
12: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
13: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि

0: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुस् बस्नुस् बस्नुस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड़ आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
5: आहा कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
5: प्रोप्राइटर रोशनी श्रेष्ठ।
2: मोबाइल नम्बर 9827109466 र 9846094043।
9: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
10: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखेन भन्नु।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 着。
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
2: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
8: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
10: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0654142121, मोबाइल 98560335921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्टका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0565905065, मोबाइल 98166434372।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
3: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
6: ओइ वर्षा, यो त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
10: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
0: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श
12: सेवा, शुक्लागन्धकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
12: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तनहुते हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडदुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745780।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463311।
8: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856268799।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 9840601268,
10: 9850602068।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे 26D 60 हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला दिउँसोको ठिक 2 बज्यो.

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 9856035921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यो पोखरेल नाचिकोमा चिनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
15: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
16: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
17: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
17: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै,
19: कहाँ जाउ जाउ अलमन ल परे म त
20: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
19: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
20: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
19: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
21: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856033398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
23: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
22: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चन्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843238811।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9840 26617 र 9861638981।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ। यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर बिक्री गरेको थियो। अहिले फेरि भरि अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो। संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 देखि भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 वटा बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनाको 15 गतेसम्ममा 1 गते 2 3 8 9 र 10 गते गरी 6 दिन बैठक बस्नेछ। सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छाडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए ता यस्तो कार्यक्रम हुन सकेको छैन। गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रति प्रश्न गर्नुभएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ। महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ, जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बाबतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी किकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ फोन वेबसाइट सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन् गुनासो फर्स्योटका लागि निश्चित समय सीमा समेत तोकिएको छ जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र अति जरूरी 3 दिन जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्स्योट मानिने व्यवस्था गरिँदै आएको छ अब विदेशको खबर घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ घरको बगैँचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढ़ाउने भिटामिन डी प्राप्त हुने मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाई छ तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाक्लिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओबेन आतुले बताउनु भएको छ अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकामा सन् 2050 यो संख्या 1,30,00,000,000 पुग्ने अनुमान छ अब खेल खबर इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बनेका छन् द 100 लीगमा गैराती म्यान्चेस्टर सुपर जायन्ट्सबाट खेल्दै 22 रन जोडेका उनले यो कीर्तिमानी बनाएका हुन् यो खेलमा बटलरले 20 बलमा नट आउट 51 रन बनाए योसँगै उनले 522 टी20 खेलमा 35.48 औसतमा 9 शतक र 106 अर्धशतक सहित 14,833 रन बनाएका छन् 35 वर्षका बटलरले वेस्ट इण्डिजका पूर्व क्रिकेटर कायरन पोलार्डको कीर्तिमानी तोडेका हुन् 39 वर्षका पोलार्डले 746 टी20 खेलमा 14,803 रन बनाएका छन् टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो सूचीमा रहेका वेस्ट इण्डिजका क्रिस गेलले 14,562 रन बनाएका छन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको कार्यतालिका सार्वजनिक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउने गृहमन्त्री गुरूङको आग्रह सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक घरमा बगैँचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष वर्ष शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड र जोस बटलर T20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।
8: NBL सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: साली नदीको शिर,
12: मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै,
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
13: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
14: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
15: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44।

0: 32 विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
0: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
0: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058-26466 र 98467-39839।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171-16069, 98067-25229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141-33222, 98087-69142।
9: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
10: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
9: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
11: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
12: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
13: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-57056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98562443952 र 98066656586।
0: कता हिँडेको? आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
4: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
4: प्रश्न होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560633484 र 98560667988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
11: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
10: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
10: कथा सहितको झाँकी गीति नाटक
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
10: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
11: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850623128 र 9842614726।
16: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडजुनी तथा नसारोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9850643343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको

0: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460 26 617 र 9161638981।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 9 5 60 28 587।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो। न गहना राम्रो, न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
7: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
7: ओम एम आभूषण सुन चाँदी दोकान,
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 9 4 60 69 2 46 98 58 00 8।
11: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
12: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
12: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
11: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
12: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9 4 60 26 617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9 5 60 62 160, सचिव बिर्सना श्रेष्ठ 9 4 61 94 378।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि।

0: हुन्छ सुरु त्यही बाटो ल्याएको।
1: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर शोरूम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर शोरूम, दिल्लीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-9 मोबाइल नम्बर 98-60-61-268
3: 98-60-60-268
5: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीति नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
9: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु,
8: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98-560-30-324।

0: को इन्टरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेबडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेयर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुनचाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 98460769246, 98058008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98271036 र 98460994540।
15: सुन सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
18: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
23: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
22: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
23: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
22: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोमु बसबार पछाडिपट्टि।
23: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26060 हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
24: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
22: होटल टाइटेनिक, गोमगोमु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्ध केएफएम 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563942 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा
2: पोखराको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागण्डकी चार दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9800 56 466 र 9800 46 39 849।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। काशीको मर्दी हिमाल पदयात्राका क्रममा 3 दिनदेखि सम्पर्कविहीन भएका 3 जना युवालाई आज बिहान सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 26 वर्षीय करण लामा, 24 वर्षीय अजित जीसी र 23 वर्षीय केश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को मोदी खोला किनारबाट उद्धार गरेको हो। यसअघि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरूङ भनिएका व्यक्ति दिपेश नभई करण लामा रहेको खुलेको छ। उद्धार टोलीले शुक्रबार बिहान 10:20 बजे करण लामालाई सकुशल बाहिर निकालेको थियो। त्यसको केही समयपछि 10:40 मा अजित जीसी र युकेश गुरूङको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूलाई मोदी खोलाको अप्ठ्यारो खोजबाट सुरक्षाकर्मीले डोरी र फर्किएको सहयोगमा वारी ल्याएका हुन्। गएको 19 साउनमा मर्दी हिमालतर्फ गएको उनीहरू बाटो बिराएर माझकोशी गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अल्पत्र परेका थिए। 20 साउन बिहान 8 बजेसम्म परिवारसँग सम्पर्क रहेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजीगहन क्रम आइतबार साँझ उनीहरू मोदी खोलाको पारीपट्टि फेला परे पनि खोलामा पानीको भाव उच्च भएकोले रातभर उद्धार गर्न सकिएको थिएन। उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको 17 जनाको संयुक्त टोली खटिएको थियो। सिन्जाको गलेङ नगरपालिका 5 सेतीबेणी स्थित कालीगण्डकी नदीमा आएको बाढ़ी कारण मन्दिरमा फँसेका 2 पुजारीको प्रहरीले सकुशल उद्धार गरेको छ। साउन 20 गतेको अविरल वर्षासँगै नदीको बहाव बढ़ेर बस्ती र मन्दिरमा बाढ़ी पसेपछि जोखिममा परेका उनीहरूलाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। कालीगण्डकी नदीमा आएको बाढ़ीले सेतीबेणी क्षेत्रका करिब 15 देखि 16 घर र स्थानीय मन्दिरहरू डुबानमा परेका थिए। वर्षा कारण नदीको सतह भत्तै बढ़ेर मन्दिर आसपासका क्षेत्र जलमग्न भएपछि त्यहाँ रहेका पुजारीहरू बाहिर निस्किन सकेका थिएनन्। बाढ़ीमा मानिस फँसेको जानकारी पाए लगतै प्रहरी चौकी पिरीखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार कार्य शुरू गरी मन्दिरभित्र थुनिएका 2 पुजारीलाई सकुशल बाहिर निकालेको हो। सिद्धार्थ राजमार्गको तानसेन बुटोल खण्ड अन्तर्गत गौडी पुल नजिकै सुक्खा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा संयुक्त सवारी साधन बीचबाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन्। बिहिबार बिहान 11:30 बजेतिर खसेको पहिरो पञ्चन काम गर्ने तयारी भइरहेको छ। गैराती अविरल वर्षा भएपछि बिहान सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्धसिंह मार्ग पहिरोले गर्दा 2 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। तनहुँको सदमका दमरीदेखि चितवनको घुमाउने जोनीयुक्त सड़क खण्ड बन्द हुँदा सर्वसाधारणको आवाजा ठप्प भएको छ। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 स्थित मास्तीघाट र 2 मा ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो। बुद्धसिंह मार्ग सरकार संघर्ष समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोको कारण मोटरसाइकल समेत सञ्चालन गर्न नसकिने अवस्था छ। अविरल वर्षाले पहिरो खसेर सड़क पूर्ण रूपमा बन्द भएको छ, जसका कारण स्थानीय र यात्रुले शास्ति भोग्नु परेको छ। संयोजक मगरले भन्नुभयो, अहिले पहिरो पञ्चन काम भइरहेको छ र आज साँझसम्ममा यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ। स्याङ्जाको दक्षिणी क्षेत्र स्थित चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट गलेङ सड़क निर्माण शुरू भएको 31 वर्ष बितिसक्दा पनि कालोपत्री सम्पन्न हुन सकेको छैन। चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा निर्माण थालिएको यो सड़क अझै अधुरै छ। यही सड़कबाट चापाकोटदेखि बुटोलसम्म 8 वटा मिनीबस र गलेङसम्म 15 वटा बोलेरो जीप नियमित सञ्चालन हुने गर्थे, तर सड़क निर्माणले पूर्णता नपाउँदा अहिले सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै बनेको छ। चापाकोटको दामाचौरदेखि गलेङसम्मको 27 किलोमिटर सड़कमध्ये 11.8 किलोमिटर खण्ड अहिले पनि प्रयोग गर्न कठिन रहेको स्थानीय नरेन्द्र आर्यले बताउनुभयो। 32 विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आज जनजाति महिलासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बेलचोत्रमा भएको कार्यक्रम बोल्दै नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव विमल जीसी भुजेलले आदिवासी जनजातिको भाषा, कला र संस्कृति संरक्षणमा महिला दिदीबहिनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। परिषदका अध्यक्ष कुलकुमार कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेवा देय दबुका केन्द्रीय सदस्य बसन्त श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा स्वागत सह कोषाध्यक्ष निरू भुजेल र संचालन सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। गण्डकी प्रदेशमा यस वर्ष 79.39% धान रोपाई भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,603 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसकेको छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले भन्नुभयो, छिटवुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर खेतीयोग्य जमिन छ। यसमध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी घट्दो क्रममा छ। तथ्याङ्क हेर्दा रोपाई हुने क्षेत्रफल वर्षपछि कम हुँदै गएको देखिन्छ। अधिकारीले भन्नुभयो, 4 वर्षअघि 97,769 हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसको अर्को वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुम्चिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। मुस्ताङको 12 गाउँ मुक्ति क्षेत्र गाउँपालिका 4 तेरी गाउँका मुवाङ गुरूङले यस वर्ष 4,000 उच्च घनत्वको स्याउ बिरूवा रोप्नु भएको छ। करिब 60 रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्नुभएका गुरूङको बगैँचामा नयाँ र पुरान गरी 6,000 उच्च घनत्वको स्याउ बोर छ। जिल्लाभर गुरूङ जस्तै कर्म गुरूङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिब 100 भन्दा बढी अगुवा कृषकले उच्च घनत्वको स्याउ खेतीका लागि सरकारी अनुदान बाहेक निजी लगानीमा समेत स्याउको बिरूवा आयात गरी खेती विस्तार गरेका छन्। पछिल्लो केही वर्ष यता बजारमा अत्याधिक माग आउन थालेपछि मुस्ताङका कृषकले स्थानीय प्रजातिभन्दा उच्च घनत्वको स्याउको खेती विस्तारमा आकर्षित भएपछि उच्च घनत्वको बगैँचा फराकिलो बन्दै गएको छ। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848848000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268727 र 9964453031।
8: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु?
8: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
11: मोबाइल 9850605577।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007178।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
15: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
17: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
18: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ रहेको छ विशेष त बिहिबारको श्रृंखला। अब तपाईँको लागि नयाँ नयाँ भाकाहरू राख्ने दिन हो त्यही भएको भएर पनि तपाईँको लागि मैले भाकाहरू लिएर उपस्थित भएको छु। अब नयाँ भाका भन्ने मात्रै होइन होइन अब अरू भाकाहरू पनि त रहने नै छन् होइन विशेष गरेर तपाईँको लागि तिनै भाकाहरू चाहिँ राख्नेछु सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन चाँती पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन चाँती पसललाई। यो पसल रहेको खैरेनी टार वडा कार्यालयको घाडी त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला र साँझको समय त छँदै नै छ है। के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा छँदै नै छ र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराइ नै हाले र कार्यक्रम को बारेमा पनि जानकारी त गराइ नै हाले यति बेला भने कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु मायाले मलाई हेरेको हेरे बोलको खेम सेन्चुरी त्यस्तै गरी कल्पना देवकोटाको आवाजमा रहेको यो भाका यति बेला स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि मायाले मलाई हेरेको हेरै बलको यो भागा मैले राखिसके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भागा राख्दैछु यादले सताउँदा बोलको गोविन्द खरेल त्यस्तै गरी सरिता सुनारको आवाज रहेको छ लय रहेको छ मन्जित पहाड़ीको भने शब्द रहेको छ गोविन्द खरेलको यति बेला भने यो भागा स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने यादले सताउँदा बोलको यो भाका मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि अर्को भाका राख्दैछु म, मानपुर रामे थाप बोलको, जसमा चाहिँ आवाज रहेको छ प्रवीण खड्का, त्यस्तै गरी स्नेहा कटुवालको, लय र शब्द रहेको छ रामकृष्ण थापा मगर, त्यस्तै गरी प्रवीण खड्काको। र यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला है त।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: धन्यवाद साथीना, यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65570225, मोबाइल 98563338, 98461568।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 65542014120 र 98460078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबार श्रृंखलामा तपाईँको लागि मैले मिठा मिठा बाकाहरू लिएर उपस्थित भएको छु र तपाईँको लागि मिठा मिठा बाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला। विशेष हामी आउने गर्छौं कार्यक्रममा चाहिँ हप्ताको पाँच दिन छुट्टी दिन छुट्टी श्रृंखला त छँदै नै छ। आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि मिठा मिठा भाकाहरू राख्ने दिन नै हो होइन। त्यही भएको भएर पनि भाकालाई नै कार्यक्रममा राखिराखेको छु। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा त जानकारी गराउनु पर्दाखेरि कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको घाडी। अब तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त्यहाँ गएर लिन त सक्नुहुन्छ नै है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि लौनानी यस्तो भए म किन बोलको यो भाकामा राख्दैछु जसमा आवाज रहेको छ सुरेश अञ्जन, त्यस्तै गरी अञ्जिता विश्वकर्माको, लय र शब्द रहेको छ सुरेश अञ्जनको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि लौन नि यस्तो भए म किन अबको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई मुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रमको प्रायोजन गरेको रामदाम संसारी पसलका प्रोप्राइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा वनमा बएर बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट तपाईँको माझबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
5: 98 5 60 60 268।
7: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614157।

0: शुक्ला गंडकी एफएम 97.6।
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
0: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 6 बज्यो।

0: रेडियो नेटवर्क अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो, सतर्कता अपनाउन आग्रह। मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
0: कांग्रेसको आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
1: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू, विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो, प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
2: कानूनी झन्झटहरू बेहोर्न पर्ने देखिएकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्।
0: भारतमा मूलधारका टेलिभिजन संचार माध्यम प्रति अविश्वास बढ़्दो, भाजपा सत्तामा आए यता प्रेस स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ़दै।
1: र नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको कुटपिटबाट ज्यान गयो।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भए पनि धेरैसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन। तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव भने बढ़ेको छ। पहाड़ी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,865 क्यूसेक पिएको छ। यो सँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 1,50,000 क्यूसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढ़ीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सड़क खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढ़ेको छ। नेपाल भारत सीमामा रहेको गड्डाचौकी पारी बनवास को सारदा ब्यारेजमा दिउँसो गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,30,735 क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा अहिले नै बाढ़ी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीले जनाएको छ। यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानी महल डुबानमा परेको छ। कालीगण्डकी नदी र बराङजी खहरे खोला बढ़ेपछि रानी महल क्षेत्रमा पानीको सतह बढ़ेको हो। गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मुस्ताङ सर्लाही जिल्लामा ठूलो पानी परेपछि रानी महल क्षेत्रमा हरेक वर्ष डुबान हुने गएको छ।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाह, एमालेका सांसद सोमनाथ पार्तेल, कांग्रेसका मुख्य सचेतक पदम बहादुर परियार लगायतले विपद व्यवस्थापन तथा उद्धारको लागि पर्याप्त काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापन र प्रतिकारको लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको भन्दै गृहमन्त्री गुरूङले विपदको समयमा नागरिकलाई सहसेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र डुंगा खरिदका लागि 28 जिल्लालाई 1,44,00,000 रूपियाँ निकासा गरिसकेको जानकारी दिनुभयो।
0: गृहमन्त्री सुदन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरण मा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै आजकै बैठकमा मन्त्री गुरूङले आफूले आवेशमा रूखो शैलीमा जवाब दिएको भन्दै माफी माग्नु भएको छ।
1: संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनामा 15 गतेसम्म 1, 2, 3, 8, 9 र 10 गते गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र आजको बैठक बस्ने दिनका लागि समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छोडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा प्रश्नको जवाब दिए त यस्तो कार्यक्रम हुन सकेको छैन। नियमावली अनुसार आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाब मन्त्रीहरूले 7 दिनभित्र दिनुपर्ने व्यवस्था समेत पूर्ण रूपमा पालना भएको छैन।
0: काठमाडौँ उपत्यका सहित सबैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई नै दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकोले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या भएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851117773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ।
1: नेपाली कांग्रेसको विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई गरेको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंगा सुवेदी र निरीप ध्वज निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पनि यसै हप्ता स्वदेश फर्किनुहुने बताइएको छ। यस्तै देउबा पक्ष समूहले यही साउनको 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ। इतर पक्षका गतिविधिले कांग्रेस फूट नजिक पुगेको अनुमानका बीच सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकनको निर्णय गरेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विदेशबाट अरूको सामान ल्याउँदा ख्याल गर्नुपर्ने कुरा बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही दिनदेखिको लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो, सतर्कता अपनाउन आग्रह, मनसूनले विपद तयारीको पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन, प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरूङको आग्रह, कांग्रेस आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति लगायत खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिश पत्र जस्ता कानूनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो प्रणालीबाट आवेदनको अवस्था हेर्न, स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि वा अपुग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास गरिएको छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झण्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ।
0: विदेशबाट स्वदेश फर्कने क्रममा अपरिचित व्यक्तिको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़ेको छ। देश फर्कने क्रममा सुन तथा अन्य बहुमूल्य वस्तु बोक्न लगाएर पठाउने प्रवृत्ति बढ़ेको र यसबाट त्यस्ता सामान बोक्नेहरू समस्यामा पर्ने गरेका हुन्। विशेष गरी दुबई, कतार लगायत खाड़ीमा काम गर्ने नेपाली श्रमिकलाई अपरिचित व्यक्ति वा दलालले थोरै रकमको प्रलोभन देखाइ सुनका सिक्री, बिस्कुट तथा मोबाइल, ल्यापटप, टीभी लगायतका विद्युतीय सँगै अन्य सामान नेपाल ल्याइदिन अनि पुर्याइदिन आग्रह गर्ने गरेका छन्। कतिपय अवस्थामा खरिद बिल समेत हुँदा स्वदेश फर्कनेहरू सजिलै फस्ने गरेका छन्।

0: थिएन, त्यो बन्दै थियो, गहनाको फर्ममा मात्रै ल्याउनु पाउँछ। अहिले त्यो खोल्दैपछि के भयो भने त्यो सुन चाहिँ काँचो सुन जस्तै भयो, त्यो ल्याउने ट्रेन्ड चाहिँ बढ्यो। सामान्य त एउटा मान्छेले महिलाले 50 ग्राम, पुरुषले 25 ग्राम ल्याउनु पाउँछ। अब यस्तै सामान्य मान्छेहरू जो फर्किनला मान्छे हुन्छ, सुन लगिदिनुहोस् तपाईँलाई 5,000-10,000 दिन्छु भनेर चाहिँ सुन ल्याउने ट्रेन्ड बढ्यो। अनि केही कुराहरू भेरिफाई गर्छौँ, त्यसबाट हामीलाई थाहा हुन्छ कि यो सुन चाहिँ यसमा केही कुरा गडबडी छ भने थाहा पाएपछि उहाँ आफैले जसले बोकेर ल्याउनुहुन्छ त्यो मेरो सुन होइन फलानुको भनिदिनुहुन्छ। त्यो भनेपछि अब भन्छ रहेन अन्तर्गत हामीले मान्छेलाई पठाउने बित्तिकै के छ भने यस्तो कम्प्लिकेसन, सुन बराबरको पैसा धरोडी राखेर मात्रै त्यो मान्छे सुट्छ। अब यो मान्छेले प्रहरीले समाते कि भन्ने शङ्का लाग्ने बित्तिकै जो ओनर हो ओनरसँग उहाँ पुग्नै सक्नुहुन्न। छुनामा बसेको अवस्था भएको हुनाले बढ्दै गयो कानुनी चाहिँ झन्झटहरू बेहोर्न पर्ने देखिएकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्, हामीले नबोक्नुहोस्, आफ्नो मात्रै ल्याउनुहोस् भन्ने हो।
1: सुन बाहेक अरू जस्तै चिनेको मान्छे अथवा नचिनेको मान्छेले पठाएका अरू सामानहरू पनि ल्याइदिने र त्यसले गर्दाखेरि फँसेका घटनाहरू अरू वस्तुहरूमा चाहिँ के कस्ता प्रकृतिका घटनाहरू भएका छन्?
0: खास गरिकन यो लागु औषधमा चाहिँ अलिकति त्यस्तै बोकेर देखिन्न, त्यो सुन मोबाइल ल्यापटप त्यो मान्छेहरूले चाहिँ क्यारियरलाई जसले बोकेर आयो उसलाई गाह्रो भयो भनेर हामी त्यसलाई चाहिँ जफत गराइदिन्छौँ। त्यसलाई जफत गराएपछि उहाँ छुट्नुहुन्छ। सुनमा चाहिँ त्यसरी गर्दैन, त्यो मुद्दा चाहिँ प्रोसेस अगाडि बढ्ने हुनाले सुनमा अलिकति फोकस भएको। 80-81 मोबाइल ल्यापटप मात्रै 71 लाख बराबरको थियो, 17 जना हामीले पक्राउ गरेका थियौँ भने अहिले 82-83 यो नयाँमा 2,48,00,000 भनेको 3-4 गुणा बढ्यो। 99 जना हामीले चाहिँ छुन्यौँ, मान्छे पक्राउ गर्नु पर्यो। नचिनेको मान्छेले कुनै कुरा कुनै 2,000-4,000 रुपियाँको लोभमा यो लगिदिनुहोस् भन्यो भने नल्याउनुहोस् भन्ने नै हो हाम्रो मेसेज।
1: फस्ने मान्छेहरूमा अलिकति बढी कस्ता मान्छेहरू फस्नुहुन्छ अथवा कस्ता मान्छेलाई बढी लक्षित गरिन्छ?
0: श्रम स्वीकृति लिएर गएका मान्छे र खास गरी पहिलोचोटि फर्केको मान्छे उनीहरू टार्गेट गर्ने भनेको एउटा 75 इन्चसम्मको टिभी ल्याउन पाउने त्यो उहाँको अधिकार होला थाहा हुँदो रहेछ। दूर दराजको मान्छेहरू धेरै देखिन्छ कि, सुदूरपश्चिम साइडको मान्छेहरू पनि देखिएको छ, कर्णालीको मान्छे पनि देखिएको छ। र फर्किँदाखेरि तपाईँ घर जाने बेलामा होटलमा बस्ने पैसा भइहाल्छ, यसो 10,000 रुपियाँ दिन्छ, अरूलाई चाहिँ 5,000 चाहिँ तपाईँलाई 10,000 दिन्छु भनेर लोभमा पर्ने सोझो मान्छेहरूलाई जो मान्छेले चाहिँ डबल उसलाई कोर्सिन पनि गर्न सक्दैन, अन्त कसैले तपाईँलाई फोन गरेर पुर्याइदिनुहोस् भन्छ भनेपछि जसले मगाएको त्यो फेला पऱ्यो भने त उहाँलाई हामी छोड्दैनौँ। त्यसरी सुनमा जुन कुरा छैन, ड्रग लागु औषध पऱ्यो भने त जेलै गइहाल्यो, त्यो मान्छेको भविष्य नै खतम हुन्छ। त्यो गर्दाखेरि एउटा ल्यापटप ल्याउन पाइन्छ, मोबाइल ल्याउन पाइन्छ, गएको 6 महिना हुनु त्यो श्रम स्वीकृति लिएर गएको मान्छेहरूले आफै त्यसमा उसमा हेरेर मैले के ल्याउन पाउँछु त्यो कुरा उहाँहरूले आफै बुझेर ल्याउनु पर्यो।
1: विदेशमा हुँदा कसैले सामान बोकिदिन आग्रह गरे, यात्रुले चाहिँ तत्काल के गरिन्थ्यो त्यति बेला?
0: कोही मान्छेले केही सामान लगिदियो भने यो सामान के हो, मैले के पो आधारमा लान पाउँछु, अथवा फोन लगिदियो भने नि मैले त फोन त एउटा युज गरेको फोन एउटा नयाँ फोन भित्र लानु पाउँछु, पैसा भित्र अलरेडी छ त्यस कारणले म तपाईँको लानु सक्दिनँ सरी भनिदिनु पर्यो। फोनको हकमा चाहिँ हामीले कन्सिडर गरेको चाहिँ त्यही हो, त्यसरी अब कोही झुक्याएर पठाइहाल्यो भने यहाँ त सिज गति गरेको त्यस्तो मैले भनेको चाहिँ नचिनेको मान्छेले अथवा कोही मान्छेले केही भनेको छ भने त्यसरी नल्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।
2: उहाँ हुनुहुन्थ्यो तिरुवनन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले चालू आर्थिक वर्ष 83-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती सेना प्रहरी शिक्षक र स्थानीय तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिँदा मासिक 1,04,87 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवाको सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रुपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम सहित महँगी भत्ता र प्रोत्साहन जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रुपियाँ पाउनेछन्।
3: सामान्य बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 13.82 अङ्कले घटेर 2,654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,40,00,000 रूपियाँको कारोबार भएकोमा आज 347 कम्पनीका 1,08,00,000 किता शेयर 4,62,00,000 रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकी

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन।
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक जेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेंट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01-545-46-66।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 यात्रु घाइते भएका छन्। आज बिहान 10:15 ललितपुर महानगरपालिका 17 ग्वारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। कोटेश्वर हुँदै सादो बाटोतर्फ गुडिरहेको 2X3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकियो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्य विनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
2: पाकिस्तानको ब्रोडपिक हिमालमा हिउँ पहिरोमा परेर ज्यान गुमाएका निर्मल पूजा सहित 5 जनाको शव अस्पताल पुर्याएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। क्लबले विज्ञप्ति निकालेर अत्यन्तै जटिल र जोखिमपूर्ण ठाउँबाट शव निकालेर तल झारी हेलिकप्टर मार्फत अस्पताल पुर्याएको जनाएको हो। निम्स दाई अर्थात निर्मल पूजा सहितको शव संकलन गरेर अस्पताल पुर्याएको छ। क्लबका अनुसार आज आरोहीहरू निर्मल पूजा, वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किली पेम्बा किलु शेर्पाको शव अस्पताल लगिएको, अब अस्पतालमा आवश्यक कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरिनेछ। ब्रोडपिकमा ज्यान गुमाएका अन्य 2 जना आरोही ओमानी नागरिक नाधिरा अल हार्थी र नेपाली नागरिक पूर्व बहादुर गुरूङ युक्त शेर्पाको शव भने आवश्यक प्रक्रिया पूरा गरी गृहदेश पठाइसकेको क्लबले जनाएको छ। पूर्व बहादुर गुरूङको शव केही बेर अघि काठमाडौँ विमानस्थलमा ल्याइसकेको छ। सोहेल साखी र म्यालोरी गाइसको शव भेटिएको छैन। नेपाली आरोही नवाङ थिन्दु शेर्पाको शव हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले अहिले संकलन गर्न नसकेको अल्पाइन क्लबले जनाएको छ।
3: मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापुत्रे गाउँपालिका 9 बादल डाँडा नजिकको जंगलबाट सम्पर्कविहीन 3 जना युवा भेटिएका छन्। पोखरा महानगरपालिका 14 खसी बजारका अजित जीसी, युकेश गुरूङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका 11 छुमरूङ बेसीमा भेटिएका हुन्। प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बिहानदेखि मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि आग्रह गरेको र खोजी थालेपछि तीनैजना युवक आज बिहान मोदी खोलाको पारीपट्टि छुमरूङ बेसीमा सकुशल भेटिएका छन्। जंगलमा बाटो बिराएर अल्पत्र परेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो।
2: प्रधानमन्त्री तथा मन्दिर परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सदका लागि निश्चित समय सीमा समेत तोकिएको छ, जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिनभित्र, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सद मानिने व्यवस्था गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रतिको तीव्र अविश्वासलाई बाहिर ल्याएको छ। कक्रो जनता पार्टी सीजेपीको नेतृत्वमा देशभर भएका प्रदर्शनको क्रममा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु र ल्यापडग मीडिया अर्थात गोदी मीडियाको संज्ञा दिएका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रदर्शनमा कतिपय टेलिभिजन पत्रकार प्रत्यक्ष दुर्व्यवहार र आक्रमणको समेत निशानामा परेका छन्। प्रदर्शनमा सहभागी धेरै जसो युवाहरूले समाचारका लागि आफूहरू परम्परागत टेलिभिजन भन्दा स्वतन्त्र डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा निर्भर हुने गरेको बताएका छन्। वरिष्ठ पत्रकार रविश कुमारका अनुसार यी घटनाले वर्षौंदेखि मूलधारको मीडियाप्रति नागरिकमा बढ़दै गएको असन्तुष्टि र गुम्दै गएको विश्वसनीयतालाई प्रष्ट पार्ने बताए बताउनुहुन्छ। अधिकारवादी संस्थाहरूको अनुसार सन् 2014 भारतीय जनता पार्टी सत्तामा आएता भारतमा प्रेस स्वतन्त्रता निरन्तर खस्कदै गएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत अहिले 180 देशमध्ये 157 स्थानमा झरेको छ। सरकारको आलोचना गर्ने पत्रकारहरूले निरन्तर मुद्दा गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गरिरहनु परेको अधिकार कर्मीहरूको आरोप छ।
2: घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसमा टाइप 2 मधुमेहको जोखिम कम हुने एउटा अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुग्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकी रहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओडेबे आउतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकोमा सन् 2050 यो संख्या 1 अर्ब 31 करोड़ पुग्ने अनुमान छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अर्थात 50 ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल अर्को महिना 21 गते अर्थात सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विनमा हुनेछ। नेपालले अगस्त 21 देखि 29 अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टी20 प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। त्यसपछि न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। न्यूजील्याण्डले ए टोलीको घोषणा समेत गरिसकेको छ।
2: र युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा 27 वर्षको खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओबोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए, तर उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोश भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओबोरी युगाण्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनकै कप्तानीमा क्लबले सन् 2024 लीग उपाधि जितेको थियो। यो घटनापछि युगाण्डामा बढ़दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही समय अघि रग्बी खेलाड़ी सिडनी गोङ्गोडियाको पनि यसरी नै हत्या भएको थियो। उनीमाथि पनि राजधानी कम्पालमा भीड़ले घातक आक्रमण गरेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो। सतर्कता अपनाउन आग्रह। मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
2: कांग्रेस आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
3: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
2: भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ़्दो। भाजपा सत्तामा आएता प्रेस स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ़दै।
3: र नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगाण्डाका चर्चित फुटबलर डेभिड ओरोबीको कुटपिटबाट ज्यान गयो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी लिने गरौं।

0: शुक्लागंध की एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेम त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
10: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
11: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिङ्गाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोगु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोङगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाईं सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694750056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
4: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
8: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू
8: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
9: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी गीति नाटक
8: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
8: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: पाकिस्तानको ब्रोपिकमा निधन भएका पुनबहादुरको शव नेपाल ल्याइयो। निर्मला पन्त हत्या प्रकरणको विषय अब संसदमा नउठाउन गृहमन्त्रीको आग्रह। कांग्रेस आधिकारिकता विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। शेरबहादुर देउवा साउन 26 गते स्वदेश फर्कन। काशीको मर्दीमा बेपत्ता भएका 3 जना युवाको सकुशल उद्धार। मास्तिक हाटमा पहिरो खस्दा बुद्धसिंह मार्ग अवरूद्ध। राष्ट्रिय परिचय पत्र ग्यास आपूर्ति र भूमि आएका विषयमा रासोपा तनहुँद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यान आकर्षण। आपूर्ति घट्दा पोखरामा एलपी ग्यास संकट, सिलिण्डर बोकेर दिनभर लाए। र युगण्डाका चर्चित फुटबलर डेभिड ओहोरेको कुटपिटबाट ज्यान गए। समाचार विस्तारमा सुन्नुहोस्। पाकिस्तानको ब्रोड पीक आरोहणको क्रममा हिम पहिरोमा परेर निधन भएका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्ताको शव बिहिबार आज नेपाल ल्याइएको छ। उहाँको शुक्रबार बिहान स्वयम्भूमा अन्त्येष्टि गरिनेछ। साउन 14 हिम पहिरोमा परेर मृत्यु भएको उहाँको शव आज साँझ कतार एयरवेज मार्फत नेपाल ल्याइएको हो। घटनापछि उद्धार तथा समन्वयका लागि कृतिमानी आरोही निर्मल पूर्जाका व्यावसायिक सहायता तथा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पा पाकिस्तान जानुभएको थियो। उहाँ युक्ताको शव लिएर फर्कनु भएको हो। युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्साल स्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ। भोलि बिहान 9 बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ। गुरूङको घर गोर्खाको लाप्राक हो। उहाँ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटिका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कूल कमिटिका सदस्य हुनुहुन्थ्यो। आरोहणको क्रममा कृतिमानी आरोही निर्मल पूर्जा, पूर्वाद गुरूङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिण्डु शेर्पा र ग्यालु शेर्पा गरेर 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। पूर्जाको परिवार बेलायत भएकाले उहाँको उतै अन्त्येष्टि गर्ने तयारी छ। बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्याएपछि ल्याइने जनाइएको छ। गृहमन्त्री सुदन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद संघको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरूङले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभयो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नु कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको हो भनेर सोध्नु भएको थियो। जवाबमा गृहमन्त्री गुरूङले उल्टी तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको हो भन्दै प्रश्न गर्नुभयो। यो विषयको भारी नयाँ सरकारलाई नबोकाउन भन्दै उहाँले यस विषयमा सरकारले सूक्ष्म ढंगले अनुसन्धान गरिएको जवाब दिनुभयो। नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधारलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडीको इजलासमा सुनवाई भएको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि 3 जना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि 2 न्यायाधीश सारंगा सुवेदी र निरूप दौज निरूलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहनुभएका कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पनि यही हप्ता स्वदेश फर्कन हुने जनाइएको छ। कास्कीको मर्ति हिमाल पदयात्राका क्रममा 3 दिनदेखि सम्पर्कविहीन भएका 3 जना युवालाई आज बिहान सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 26 वर्षीय करण लामा, 24 वर्षीय अजित जीसी र 23 वर्षीय युकेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को मोदी खोला किनारबाट उद्धार गरेको हो। यसअघि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरूङ भनिएका व्यक्ति दिपेश नभई करण लामा रहेको खुलेको छ। उद्धार टोलीले शुक्रबार बिहान 10:20 बजे करण लामालाई सकुशल बाहिर निकालेको थियो। त्यसको केही समयपछि 10:40 बजे अजित जीसी र युकेश गुरूङको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूलाई मोदी खोलाको अप्ठ्यारो खोजबाट सुरक्षाकर्मीले डोरी र फड्कीको सहयोगमा ल्याएका हुन्। गएको 19 साउनमा मर्दी हिमालतर्फ गएका उहाँहरू बाटो बिराएर माछपुसे गाउँपालिका नौस्थित बादल डाँडाको जंगलमा अल्पत्र पर्नु भएको थियो। 20 साउन बिहान 8 बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उहाँहरू त्यसपछि सम्पर्कविहीन हुनुभएको थियो। खोजी गर्ने क्रममा साँझ उहाँहरू मोदी खोलाको पारिपट्टि फेला परे पनि खोलामा पानीको भाव उच्च भएकाले रातभर उद्धार गर्न सकिएको थिएन। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको 17 जनाको संयुक्त टोली खटिएको थियो। हुँदा प्रहरीकाले बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटा कमानमा थप टोली सोमबार बिहानै घटनास्थल पुगेको थियो। उद्धार गरिएका युवाहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ। हामीले उनीहरूलाई सुरक्षित रूपमा फेला पारेर ल्याउन सफल भएका छौं। उद्धारमा खटिएका एक सुरक्षा कर्मीले भने उनीहरूको आवश्यक स्वास्थ्य परीक्षण र अवस्थाको मूल्याङ्कनपछि परिवारको जिम्मा लगाउने तयारी छ। पदयात्राका क्रममा जंगलमा बाटो भुलेर उनीहरू मोदी खोलाको किनारमा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट झण्डै 69 किलोमिटर उत्तरमा पर्ने दुर्गम क्षेत्र हो। उद्धार कार्यमा स्थानीय होटल व्यवसाय प्रेम अधिकारी सहितको टोली, गान्धुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल र सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोलीले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। स्याङ्जाको गल्याङ नगरपालिका 5 सेती बेन स्थित कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण मन्दिरमा फँसेका दुई पुजारीको प्रहरीले सकुशल उद्धार गरेको छ। साउन 20 गतेको अविरल वर्षासँगै नदीको बहाव बढ़ेर बस्ती र मन्दिरमा बाढ़ी पसेपछि जोखिममा परेका उनीहरूलाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। कालीगण्डकी नदीमा आएको बाढ़ीले सेती बेनी क्षेत्रका करिब 15 16 घर र स्थानीय मन्दिरहरू डुबानमा परेका थिए। वर्षा कारण नदीको सतह वात्ते बढ़ेर मन्दिर आसपासका क्षेत्र जलमग्न भएपछि त्यहाँ रहेका पुजारीहरू बाहिर निस्कन सकेका थिएनन्। बाढ़ीमा मानिस फँसेको जानकारी पाए लगत्तै प्रहरी चौकी पीड़ी खोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार कार्य शुरू गरी मन्दिरभित्र थुनिएका दुई पुजारीलाई सकुशल बाहिर निकालेको थियो। सिद्धार्थ राजमार्गको तानसेन बुटोल खण्ड अन्तर्गत गौड़ी पुल नजिकै सुक्खा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन्। बिहिबार आज बिहान 11:30 बजेतिर खसेको पहिरो पन्छाने काम अहिलेसम्म सुचारू नभएको बताइएको छ। गैराती अविरल वर्षापछि बिहान सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको बताइएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। तनहुँको सदरमुकाम दमोलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सड़क खण्ड बन्द हुँदा सर्वसाधारणको आवाजात ठप्प बनेको छ। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 मास्तीघाट र तुइनमा ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो। बुद्धसिंह मार्ग सरकार संघर्ष समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारण मोटरसाइकल समेत सञ्चालन गर्न नसकिने अवस्था छ। अविरल वर्षाले पहिरो खसेर सड़क पूर्ण रूपमा बन्द भएको छ, जसका कारण स्थानीय यात्रुले शास्ति भोग्नु परेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाक रूपमा रहेको मार्ग भएर तनहुँको बन्दीपुर, देवघाट र आबुखेरिनी गाउँपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवाजावत गर्ने गर्छन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। प्रदेश सरकारले हाल दमोलीदेखि व्यास नगरपालिका 13 सोडेसम्मको 10 किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ। स्याङ्जाको दक्षिणी क्षेत्रस्थित चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट गल्याङ सड़क निर्माण शुरू भएको 31 वर्ष बितिसक्दा पनि कालोपत्र सम्पन्न हुन सकेको छैन। चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा निर्माण थालेको यो सड़क अझै अधूरै छ। एक समय यही सड़कबाट चापाकोटदेखि बुटोलसम्म 8 मिनीबस र गल्याङसम्म 15 बोलेरो जीप नियमित सञ्चालन हुने गर्थे, तर सड़क निर्माणले पूर्णता नपाउँदा अहिले सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै बनेको छ। चापाकोटको दामाचोरदेखि गल्याङसम्मको 27 किलोमिटर सड़कमध्ये 11.8 किलोमिटर खण्ड अहिले पनि प्रयोग गर्न कठिन रहेको स्थानीय नरेन्द्र अध्यायले बताउनुभयो। उहाँका अनुसार अहिले 1-2 मात्र सार्वजनिक सवारी सञ्चालन गर्ने गरेका छन्। यात्रु पर्याप्त नभए सवारी नचल्ने र धेरैजसो रिजर्भ गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनौली राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाग्ने भीड़ व्यवस्थापन, ग्यास आपूर्तिको सहजता तथा भूमि आयोगसँग सम्बन्धित गुनासाका विषयमा प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको ध्यानाकर्षण गराएको छ। रासोपा तनौका सभापति विश्व बास्तलाको नेतृत्वमा प्रमुख जिल्लाधिकारीसँगको भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अत्याधिक भीड़ हुने भएकाले सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार र आइतबार समेत सेवा सञ्चालन गर्न आग्रह गरेको जनाइएको छ। प्रमुख जिल्लाधिकारीले यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको रासोपा व्यासनगर सभापति चुडामणि दाहालले बताउनुभयो। भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासा तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पनि छलफल भयो। भएको थियो। प्रमुख जिल्ला अधिकारीले दुवै विषयमा आवश्यक समन्वय गरी छिट्टै समाधानको पहल गरिने जानकारी दिएको रासोपा तनहुँले जनाएको छ। पोखराको रत्नचोक स्थित एलपी ग्यास सप्लायर्स खुल्नु अघि नै एलपी ग्यास लिन उपभोक्ताहरू सिलिण्डर बोकेर लामो लाइनमा बसेका छन्। लाइन सड़कसम्म फैलिँदा पैदल यात्रुलाई समेत आवाजात गर्न कठिन भएको छ। उपभोक्ताले विगत केही दिनदेखि लगातार ग्यासका लागि सप्लायर्स धाउनु परेको बताएका छन्। छोरी पाटनकी गीता कुमारी छेत्रीले चार दिनदेखि ग्यासको लाइनमा बस्दा पनि सिलिण्डर नपाएको गुनासो गर्नुभयो। पहिला त नजिकै किराना पसलबाट ग्यास पाइन्थ्यो, अहिले डिलरमा धाएको पनि चार दिन भइसक्यो। उहाँले भन्नुभयो, आज पनि ग्यास पाइन्छ कि पाइँदैन भन्ने टुङ्गो छैन। राष्ट्रबैंक चौकी अनिता रेग्मीले भने ग्यास सकिने जानकारी एक साथ अघि सप्लायर्सलाई गराउनु भएको थियो। उहाँले 15 दिन अघि नै नाम दर्ता गरे पनि साउन 21 गते आउन भनिएकाले आज लाइनमा बसेको बताउनुभयो। ग्यास सकिएको एक साता भन्दा बढ़ी भइसक्यो, आज आउन भनिएकाले आएका हौं तर अहिलेसम्म ग्यास पाएका छैनौ। उहाँले भन्नुभयो, बिहानीदेखि लाइनमा बसेका अधिकांश उपभोक्ताले दिउँसो 1 बजेसम्म पनि ग्यास पाएका थिएनन्। ग्यास अभावका कारण केहीले इण्डक्सन चूलो प्रयोग गर्न थालेका छन् भने केही दाउरामा खाना पकाउन बाध्य भएका छन्। घरमा रहेको ग्यास सकिन लागेकाले नयाँ सिलिण्डर लिन लाइनमा बसेको बताउने उपभोक्ता समेत छन्। नेपाल आयल निगमका अधिकारी विक्रेता रत्नचोक ग्यास सप्लायर्सकी संचालक सिर्जना काण्डेले निगम तथा ग्यास कम्पनीबाट माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको बताउनुभयो। कृषि विकास कार्य तनहुँले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्य प्रमुख परशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारतर्फ 6,59,00,000 रूपियाँ र संघीय सरकारतर्फ 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँका अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यक्रम प्रयोगशाला सेवा विस्तार स्थानीय तहमा कृषि शिविर सञ्चालन कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। प्रमुख अधिकारीले उत्पादन वृद्धि आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषकको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरी

0: रहेको छ।
1: अरु गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
2: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन,
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
2: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
9: सम्पर्क 0564142121, मोबाइल 9856035921।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: Yes, Yamaha.
11: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
7: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
7: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
11: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
7: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9841094378।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 9856043952 र 9806

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार। 32 विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आज जनजाति महिला संघ अन्तर्क्रिय कार्यक्रम सम्पन्न गरेको छ। बेलचोकमा भएको कार्यक्रम बोल्दै नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव विमल जीसी भुजेलले आदिवासी जनजातिको भाषा, कला र संस्कृति संरक्षणमा महिला दिदीबहिनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। परिषदका अध्यक्ष कुलकुमार कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेवा देय दबुका केन्द्रीय सदस्य वसन्त श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। कार्यक्रम संचालन सचिव बिर्सना श्रेष्ठ र स्वागत सहको सदस्य निरु भुजेलले गर्नुभएको थियो। गण्डकी प्रदेशमा यस वर्ष 79.3% धान रोपाई भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसक्छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ सचिव अधिकारीले भन्नुभयो, छिटपुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर खेतीयोग्य जमीन छ। यसमध्ये बर्खे र चैत गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल पनि वर्षेनी घट्दो क्रममा छ। तथ्याङ्क हेर्दा रोपाई हुने क्षेत्रफल वर्षपछि कम हुँदै गएको देखिन्छ। अधिकारीले भन्नुभयो, 4 वर्ष अघि 97,769 हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसको अर्को वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुम्चिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। जग्गा खण्डीकरण र बाँझो छार्ने प्रविधिले खेतीको क्षेत्रफल घटेको हो। खेतीयोग्य जमीनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमीन नासिँदै गएको छ। प्रदेशका 9 जिल्लामा धान खेती गरिन्छ। हिमालपारीका जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुँदैन। नवलपुर, कास्की, स्याङ्जा र तनहुँमा धान खेतीको क्षेत्रफल बढ़ी छ। यहाँ सावित्री, रामधान, जेठुबुडो, खुमल र सुक्का जातका धान लगाइन्छ। यस्तै एक्ले, पहेले, गौरिया, मनसुली र सुनौलो सुगन्ध जस्ता धान पनि यहाँका किसानले रोप्ने गरेका छन्। मुस्ताङको 12 गाउँ मुक्ति क्षेत्र गाउँपालिका 4 तिरी गाउँका मुवाङ गुरूङले यस वर्ष 4,000 उच्च जनघनत्वको स्याउको बिरूवा रोप्नु भएको छ। करिब 60 रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्नुभएको गुरूङको बगैँचामा नयाँ र पुरान गरी 6,000 उच्च जनघनत्वको स्याउको बोट छ। जिल्लाभर गुरूङ जस्तै कर्म गुरूङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिब 100 भन्दा बढी अगुवा कृषकले उच्च घनत्वको स्याउ खेतीका लागि सरकारी अनुदान बाहेक निजी लगानीमा समेत स्याउको बिरूवा आयात गरी खेती विस्तार गरेका छन्। केही वर्ष यता बजारमा अत्याधिक माग आउन थालेपछि मुस्ताङका कृषकले स्थानीय प्रजातिभन्दा उच्च घनत्वको स्याउको खेती विस्तारमा आकर्षित भएपछि उच्च घनत्वको बगैँचा फराकिलो बन्दै गएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ जोन, स्थानीय तह कृषि शाखा, स्थानीय कृषक समूह, सहकारी संस्था र स्याउ फार्म काली समेत उच्च घनत्वको स्याउ खेतीलाई प्रोत्साहन गरेका छन्। 7 कञ्चन पत्रकारिता पुरस्कार 2083 कास्कीका पत्रकार खेम सारू मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जीटी सम्मानित हुनुभएको छ। फोनिस गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकार दय सारू तथा जीटीलाई कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, पुरस्कारदाता विमल मान गुबाजु लगायतले नगद 25,000 रूपियाँ सहित सम्मान पत्रले सम्मान गर्नुभयो। स्वर्गीय वेदमान गुबाजु तथा आमा स्वर्गीय नेत्रकुमारी गुबाजुको स्मृतिमा समाजसेवी तथा व्यवसायी विमलमान गुमाजुद्वारा स्थापित यो पुरस्कार फोनिसको 27 स्थापना दिवसको अवसरमा फोनिस गण्डकीले बिहिबार अर्पण गरेको हो। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले जिल्ला प्रशासन र पत्रकार एकापसमा जोड़िएको बताउनुभयो। जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उहाँको जोड़ थियो। हिजो सामान्य बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.8 अंकले घटेर 2654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 202 कम्पनीको शेयर घटेकोमा 64 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड भएको छैन। आज लक्ष्मी सनराइज क्यापिटलको म्युचुअल फण्ड एलएस होरिजन 12 शेयर 6.5% घटेको छ। समग्रमा बजार घटेको दिन अप्पर लोहरी खोला हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। आज निर्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब कारोबार भएकोमा आज 327 कम्पनीको 1.08 करोड़ कित्ता शेयर 4.62 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका विभिन्न कारागारहरूबाट रिहा भएका 325 अफगान आप्रवासी कैदीबन्दीहरू अफगानिस्तान फर्किएको जनाइएको छ। शरणार्थी तथा स्वदेश फिर्ति मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय संचार माध्यम टोली न्यूजले बिहिबार यो जानकारी सम्प्रेषण गरेको हो। पाकिस्तान हिरासतबाट मुक्त भएपछि उहाँहरू तोरखम र स्पिन बोलदाग सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। स्वदेश फर्कनेहरूमा विभिन्न कारणले फरक फरक अवधिसम्म पाकिस्तानका कारागारमा राखिएका परिवार बालबालिका तथा एकल व्यक्तिहरू रहेको जनाइएको छ। खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गइरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी यू20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको अध्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाएपछि यू20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। युगान्डाका चर्चित फुटबलर डेभिड ओवरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै अस्ति मंगलबार भएको घटनामा 27 वर्षीय खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओवरी आफ्नो घर फर्किने क्रममा लुटेराहरूको एउटा समूहले उहाँको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए। उहाँले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका उहाँको उपचार क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओवरी युगाण्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान हुनुहुन्थ्यो। उहाँकै कप्तानीमा क्लबले सन् 2024 लीग उपाधि जितेको थियो। यो घटनापछि युगाण्डामा बढ़दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही हप्ता अघि रब्बी खेलाड़ी सिडनी गोङ्गु डियोको पनि यसरी नै हत्या भएको थियो। उहाँमाथि पनि राजधानी कम्पा भीडले घातक आक्रमण गरेको थियो। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पाकिस्तानको ब्रो पिकमा निधन भएका पूर्व बहादुरको शव नेपाल ल्याइयो। निर्मला पन्त हत्या प्रकरणको विषय अब संसदमा नउठाउन गृहमन्त्रीको आग्रह। कांग्रेस आधिकारिकता विवाद बल्झियो। मुद्दा पुनर्वलोकन गर्न सर्वोच्चको अनुमति। शेरबहादुर देवा साउन 26 गते स्वदेश फर्कने। काशीको मर्दीमा बेपत्ता भएका 3 युवाको सकुशल उद्धार। मास्तीघाटमा पहिरो खर्चा बुद्ध सिंह मार्ग अवरूद्ध। राष्ट्रिय परिचय पत्र ग्यास आपूर्ति र भूमि आयोगका विषयमा रासपा तनावद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण। आपूर्ति घट्दा पोखरामा एलपी ग्यास संकट। सिलिण्डर बोकेर दिनभर लाइनमा। र युगाण्डाका चर्चित फुटबलर डेभिड ओवरीको कुटपिटबाट मृत्यु। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz। फोन 0654143378। इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
8: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0635905511।
9: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
1: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
14: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
14: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
15: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
14: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
14: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
18: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
18: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
20: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
22: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
23: ल, यतिका लागि पनि किन पोखरा जानु?
22: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
23: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा,
23: मोबाइल 9856005577।
2: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
3: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
3: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
3: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9841394378।

0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860747580।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी दिदी, त्यो गरेले त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0564143773, मोबाइल 9856443443।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9840829029 दमौली शाखाको लागि सम्पर्क 9807134625।
6: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9225352763।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो
4: बाबुहरूले पनि आज नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ जाइ करैल अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलै के पहिनी ओक्तु यसकी फेरै के पहिनी ओक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोप्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान
3: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी आठ

0: प्रस्तुत मार्टिन कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरी निटार।
0: ज्यू, म मार्टिना कुमार। मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचानका निमूल नाराका साथ म पनि बोलेनु म आफ्नै मातृभाषा कार्यक्रम लिएर आज पनि म आइसकबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz प्रसन्न हुला रेडियो ध्वनि तरंगसित शुक्ला गण्डक FM.com हाम्रो पात्र र नेपाली पात्र एप्समा गएर पनि हाम्रो के विश्वभरमै सुनाइसकेला सँगै रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डक एफएम 97.6 र शुक्ला गण्डक टीभी लेखलाका युट्युब च्यानलमा पनि आफूले चाहेलाका जतिसुकै यो कार्यक्रम सुनेर हेरिसकेला र म यो कार्यक्रमकै समन्वयकर्ताबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकीका सचिव विष्णु सेज्यू, म यो कार्यक्रमको समन्वयकर्ता संयोजक विष्णु सेज्यूकै मस्ती बास गरेन र म यो कार्यक्रमकै शुरूदेखि अन्त्यमसम्म सुनेर साथदेखि पनि म आशा अपेक्षा गरेन र मैले तोडेको हरेक हप्ताको कार्यक्रममा म के गर्दै आबाटौं कि यो कार्यक्रम कसम भवाट के भवाट गर्ने विषयमा तोडेको प्रतिक्रियाको आशामा बाटौ र हरेक हप्ताको कार्यक्रममा जतिसुकै कार्यक्रम सञ्चालन गरिराख्दाखेरि पनि तोडेसित म प्रतिक्रियाको अपेक्षा गरिरहँदा तर आजसम्म पनि म यो कार्यक्रमको कसम भइराहबाट कनीको प्रतिक्रिया नआइलेको हुनाले अब आगामी दिनहरूमा पनि म यो प्रतिक्रिया दिएकी झिनमूल कतै यो आफ्नो प्रतिक्रिया राखेकी शुक्ला गण्डकी एफएम 97.6 MHz फेसबुक पेजमा गर्दै सकेला र आज कनि मैसित 3 जना अतिथिहरू किनेनाबाटै र आजको यो अतिथिगण 32 विश्व आदिवासी जनजाति महासंघले आयोजना गर्लाको यो आदिवासी जनजाति कार्यक्रमको विशेष कार्यक्रमको संघारमा बाटोमै र आजको अतिथिमा मैसित बाट नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष कुलकुमार कुमार र यसै गरी नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार संयोजक किमबहादुर कुमार र यसै गरी नेपाल आदिवासी जनजाति महासंघका सचिव विष्णु सेज्यू, म सबैजनाकै म यो कार्यक्रममा स्वागत गरेन।
2: धन्यवाद।
0: शुरूमा म आजको यो कार्यक्रमकै अगाडि बढ़ चाहनु र म आजको म प्रश्नतिर जानु। म यो कार्यक्रमको सन्दर्भमा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कुलकुमार त्रिवेदी जानुमै 32 विश्व आदिवासी दिवस मनाउने तयारी कहाँसम्म पुग्यो?
2: धन्यवाद। कार्यक्रम प्रस्तोता शुक्ला गण्डकी FM.com 97.6 कुमाल भाषाबाट सञ्चालन हुने कुमाल भाषाको कार्यक्रम सञ्चालन गर्नुहुने मार्टिन कुमालज्यूलाई 32 विश्व आदिवासी दिवस हामीले मनाउन गइरहेका छौं र यसपालिको 32 विश्व आदिवासी दिवस मनाउन जाँदाखेरि हामीले यस शुक्ला गण्डकी नगरपालिकाभित्र रहेको नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदले 7 दिने सप्ताहव्यापी कार्यक्रम यसपालिको कार्यक्रममा यसपालिको विश्व आदिवासी दिवसमा चाहिँ मनाउने गइरहेको छ। 7 दिने कार्यक्रम जुन थियो हाम्रो पहिलो कार्यक्रम पत्रकार सम्मेलन थियो, दोस्रो दिनको कार्यक्रम हामीले यो शुक्ला गण्डकी नगरपालिकाको एक्ले डाँडामा रहेको बुद्ध प्रतिमा स्थलमा चाहिँ वृक्षारोपण तथा सरसफाई कार्यक्रम थियो। तेस्रो दिनको कार्यक्रम हाम्रो विश्व आदिवासी दिवसको सन्दर्भ पारेर चाहिँ वक्तृत्व कला अन्तर्माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता थियो भने चौथो दिनको कार्यक्रम हामीले आदिवासी जनजाति महिला र युवासँग बसेर चाहिँ अन्तर्क्रिया गर्ने कार्यक्रम छ भने हाम्रो 5 दिनको कार्यक्रम शुक्ला गण्डकी नगरपालिकामा आदिवासी जनजाति तर्फबाट चाहिँ जनप्रतिनिधि हुनुहुने अध्यक्ष लगायत सदस्यज्यूहरूलाई चाहिँ सँग बसेर हामीले अन्तर्क्रिया कार्यक्रम गर्ने पनि छ भने 24 गतेको दिन चाहिँ हामीले भव्य रूपमा आदिवासी दिवस मनाउँदैछौ। त्यस दिवस मनाउने जाँदै गर्दा हामीले 7 दिने कार्यक्रम जुन भने तपाईँहरूलाई त्यो कार्यक्रम हामीले निरन्तर हामीले सञ्चालन गरिरहेका छौं र यस कार्यक्रम गर्ने तर्फमा हामीले विभिन्न प्रचार प्रसार रेडियो ढोर बराएर रेडियो शुक्ला गण्डकी एफएमबाट चाहिँ प्रचार प्रसार गरेका छौं भने विभिन्न संचार माध्यमबाट पनि हामीले यसलाई प्रचार प्रसार गर्ने गरेका छौं। हामी माझ रहने सम्पूर्ण चाहिँ पत्रकारज्यूहरूलाई पनि हाम्रो यो कार्यक्रमको बारेमा प्रष्ट रूपले चाहिँ जानकारी गराउनको लागि हामीले उहाँहरूलाई पनि जानकारी गराइरहेका छौं। सोझो हाम्रो कार्यक्रम अगाडि बढ़िरहेको पनि छ र हामीले 24 गतेको दिन चाहिँ हाम्रो शुक्ला गण्डकी नगरपालिकामा रहनुहुने सम्पूर्ण हाम्रा आदिवासी जनजाति जति पनि हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई पत्राचार गर्नु र गरेर उहाँलाई आमन्त्रण गरिसकेका छौं कि यो हाम्रो एउटा चाड हो, यो चाडमा तपाईँहरूको अनिवार्य सहभागिता हुनुपर्छ किनभने यो नेपाल आदिवासी जनजाति महासंघले मात्रै होइन कि विश्वभर छरिएर रहेका आदिवासी जनसमुदायले मनाउने एउटा पर्व हो। यो पर्वमा हामी सामेल हुनुपर्छ र यो पर्वले नै हाम्रो हक अधिकार र हाम्रो मागलाई चाहिँ सुनिश्चित गर्ने गर्छ भन्ने चाहिँ मान्यता भएको हुनाले यसमा शुक्लावासी सम्पूर्ण चाहिँ जनसमूह आदिवासीका जनसमुदायहरूलाई चाहिँ आह्वान गर्ने कार्यक्रम पनि गरिएको छ र त्यस्तै गरेर हामीले 23 गतेको दिन र शुक्ला गण्डकी नगरपालिकाभित्र हामीले प्रचार प्रसारकोलाई पनि तीव्र पार्नेछौं त्यो दिन हामीले माइकिङ गरेर नै हाम्रो चाहिँ कार्यक्रमबारे चाहिँ 24 गतेको कार्यक्रमको लागि हामीले सम्पूर्ण आह्वान गर्नेछौं सहयोग रूपमा हामीले हाम्रो कार्यक्रमहरू तय गरेका छौं।
0: धन्यवाद महासंघको अध्यक्ष कुलकुमार कुमारज्यू के म एकदमै नामहरू उहाँले कहिसक्यो बटन के गरेको नि उहाँले हाम्रो विश्व आदिवासी जनजाति दिवस हाम्रो सप्ताहव्यापी रूपमा कार्यक्रम गर्दै गइराख्नको कार्यक्रममा आज चौथो दिनसम्मको र अन्तिम दिनसम्मको उहाँले गएर गइसकेबाट अब कनी मै महासंघका सचिव विष्णु सेजुस के मै एउटा तिर लागेन म सचिवज्यूतिर अगाडि बढ्न चाहन्छु। यसपछिको विश्व आदिवासी शुक्ला गण्डकीमा कसरी मनाउँदै हुनुहुन्छ?
3: धन्यवाद प्रस्तोता मार्टिना कुमालज्यूलाई। हाम्रो कतिपय कसरी मनाउँदैछौ भन्ने कुराहरू हाम्रो अध्यक्ष मार्फत पनि भनिसक्नु भएको छ भने हामी यो 32 विश्व आदिवासी दिवस शुक्ला गण्डकीको हकमा चाहिँ नि हामीले 12 ओडाबाट र्याली झाँकीका साथ आउनुहुनेछ सम्पूर्ण एकाइका समुदायहरू हाम्रो जनजाति समुदायहरू भने त्यहाँ हामीले हाम्रो जनजाति जस्तै हामीले पहिला रैथाने खाना महोत्सव गरे जस्तै यो दिन पनि एक दिने खाना हामीले त्यो स्टलमा एक जाति एक खानाको स्टल हुनेछ त्यहाँ पनि तपाईँहरूले खाना रैथाने खाना लिएर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने त्यहाँ विभिन्न हाम्रा विद्यार्थी जनजातिका छोराछोरीहरूले उत्कृष्ट अंक ल्याएर पास गर्नुभएका जनजातिका बच्चाहरूलाई पनि त्यहाँ हामीले प्रमाणपत्र सहित सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी हाम्रा विभिन्न सांस्कृतिक बाजागाजा सहितका सांस्कृतिक र्याली झाँकी नाचहरू सहित त्यहाँ हाम्रो उपस्थित रहनेछ भने हाम्रो कुमारी नृत्यबाट चाहिँ हामीले त्यो कार्यक्रममा स्वागत नृत्यबाट हाम्रो नेवार समुदायको कुमारी नाचबाट हामीले सुरु गर्नेछौ। त्यहाँ हाम्रो गुरूङ मगर तामाङ कुमाल भुजेल लगायतका जात जाति जुन हाम्रो नगरभित्र रहेका सात जातिका नाचहरू पनि त्यहाँहरूले तपाईँले देख्न सक्नुहुनेछ भने इत्यादि त्यहाँ तपाईँहरूले अवलोकन पनि गर्न सक्नुहुनेछ। अहिलेलाई यति नै, अरू कुरा फेरि जोडिनेछु।
0: धन्यवाद महासंघका सचिव विष्णु सेजज्यू के उहाँले एकदमै सान्दर्भिक कुरा कहिसकेबाट विषयवस्तुभित्र हुन् जुन 32 विश्व आदिवासी दिवसको दिनमा हामीले के गरेला यो जुन शुक्ला गण्डकी नगरभरिमा नगरभित्रको आदिवासीले गर्ने कार्यक्रमहरूको विधि विषयमा प्रष्ट पारेर पार्दैबाट उहाँकै एकदमै मस्ती मस्ती बास गरेन र म अब फेरि मै कनी यतै महासंघका सल्लाहकार संयोजकतिर जानु। म महासंघको सल्लाहकारज्यू कि मै विश्व आदिवासी दिवस किन मनाइन्छ?
4: धन्यवाद शुक्ला गण्डकी एफएमका प्रस्तोता मार्टिना कुमारलाई। 32 विश्व आदिवासी दिवसको सन्दर्भमा यो हामीलाई बोलाएर 32 विश्व आदिवासी दिवस अथवा विश्व आदिवासी दिवस किन मनाइन्छ भन्ने विषयमा आफ्नो केही धारणा राख्न पाउँदा म अत्यन्तै खुसी पनि छु र विशेष गरी हामी शुक्ला गण्डकी नगरपालिकामा मात्र नभइकन अगस्त 9 को दिन चाहिँ विश्वभरि चाहिँ विश्वका आदिवासी जनजाति समुदायले आफ्नो हक अधिकारलाई स्थापित गर्ने गरी र आफ्नो हक अधिकारलाई राज्यलाई सुनाउने गरी आफ्नो भाषा कला संस्कृति परम्परा रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ सबै आदिवासी समुदायहरू एकै ठाउँमा जुटेर आफ्नो आवाजलाई बुलन्द गर्ने गरी संसारभरि चाहिँ विश्व आदिवासी दिवस मनाउँछौं र त्यो विश्व आदिवासी दिवसको दिन हामी आफ्नो अधिकारको आवाज उठाउँछौं। हाम्रो आदिवासी समुदायको भाषा कला संस्कृति परम्परा रीतिरिवाज जो लोप हुँदैछ त्यसलाई जगेर्ना गर्नको निम्ति हामी कसरी अगाडि बढ्न सक्छौं भनेर सबै आदिवासी समुदायहरू एकै ठाउँमा बसेर एकताबद्ध भएर हामी संगठित रूपमा हाम्रो आवाज बुलन्द गर्ने गरी हामी विश्व आदिवासी दिवस मनाउँछौं।
0: सल्लाहकार संयोजक खिमबहादुर कुमारज्यू के म फेरि पनि म एउटा अर्को प्रश्न अर्को यो विश्व आदिवासी जनजातिकै विषय प्रसंगतिर म फेरि अर्को संघका सचिव तिर लागेन महासंघको सचिव विष्णु सेजुके अहिले आदिवासी जनजाति समुदायले भोगिरहेका मुख्य चुनौतीहरू के छन्?
3: अहिले जुन हाम्रो आदिवासी जनजाति समुदायले मुख्य चुनौती भनेकै हाम्रो भाषा नै हो। हाम्रो भाषाहरू हामीले हाम्रो संस्कार संस्कृतिहरू त हाम्रो बच्चाहरूले सिकिरहेका छन् हामीले गरेको कार्यक्रमहरूबाट भने यो भाषामा चाहिँ हाम्रो अभिभावकहरू नै कतिपय नबोल्ने हुँदाखेरि घरमा नबोल्ने हुँदाखेरि बच्चाहरू सिकि नरहेको अवस्था पनि छ। मुख्य चुनौती चाहिँ नै हाम्रो अहिले विशेष गरी भाषामा नै छ र अर्को कुरा हाम्रो यो रोजगारको सिलसिलामा जुन सिक्ने बेलामा चाहिँ नि उनीहरू एउटा रोजगारको सिलसिलामा अथवा अध्ययनको सिलसिलामा वैदेशिक यात्रातिर लाग्ने हुनाले पनि यो हाम्रो यो चुनौतीको विषय रहेको छ।
0: धन्यवाद र मस्ती मस्ती बास गरेँ। म आजको कार्यक्रममा गरेँ मैले दुईटी भाषामा एकदमै कार्यक्रम सञ्चालन गरिराख्दा बाटो के गरेर गर्ने अब कुनै भाषा कुनै अब हाम्रो मातृभाषा नबुझ्दै सकै लगाएर र उहाँले बुझ्न सक्नुहुन्न भनेर चाहिँ मैले आज दुईटी भाषामा मैले कार्यक्रम डबल भाषामा चाहिँ सञ्चालन गरिरहेको छु र एकदमै धन्यवाद र मस्ती मस्ती बास महासंघका सचिव विश्वनाथ सेज्यूले यो चुनौतीको विषयमा अब अहिलेको सन्दर्भमा हेर्ने क्रममा चाहिँ अहिलेका बालबच्चाहरू चाहिँ विदेशी नियोगको कारणले चाहिँ हाम्रो यो नगरमा आदिवासी जनजातिका बच्चाहरू ले चाहिँ एकदमै धेरै चुनौती खेल्नुपर्छ जस्तै विषयवस्तु उहाँले भनिसक्नु भएको छ। फेरि पनि म यतातिर महासंघका सल्लाहकार संयोजकतिर म जान चाहे महासंघका सल्लाहकारज्यूले म एउटा प्रश्न गर्न चाहन्छु कि यो जनजातिको सन्दर्भको विषयमा आदिवासी जनजातिहरूको भाषा संस्कृति र पहिचानका संरक्षणका लागि स्थानीय तहले गर्नुपर्छ भन्ने तपाईँको धारणा के छ?
4: अत्यन्तै राम्रो प्रश्न गर्नुभयो यहाँले। आदिवासी जनजाति समुदायको भाषा कला संस्कृति र परम्परालाई संरक्षण गर्नको निम्ति स्थानीय तहको के धारणा छ भन्ने विषयमा विशेष गरी शुक्ला गण्डकी नगरपालिका जो 2074 सालपछि स्थानीय तहको निर्वाचन भयो त्यो 2074 सालको स्थानीय तहको निर्वाचनपछि म शुक्ला गण्डकी नगरपालिकाको प्रवक्ता बनेको थिएँ। त्यति नै बेला हामीले शुक्ला गण्डकी नगरपालिकाभित्र रहेको आदिवासी समुदायहरूलाई संगठित गर्ने गरी उसको भाषा कला संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यका साथ चाहिँ मेरो संयोजकतामा चाहिँ आदिवासी जनजाति प्रतिष्ठान खड़ा भएको थियो। त्यो प्रतिष्ठान निर्माण भइसकेपछि हामीले शुक्ला गण्डकी नगरपालिकाको नगरसभाबाट हामीले आदिवासी जनजाति समुदायको शीर्षकमा आदिवासीको भाषा कला संस्कृति विश्व आदिवासी दिवस आदिवासी जनजातिका छोराछोरीहरूलाई लोकसेवाको तयारी कक्षा मार्फत सरकारी सेवामा प्रवेश गर्नको निम्ति उत्प्रेरणा लगायतको आदिवासी समुदायको आय आर्जनलाई टेवा पुग्ने गरी हामी शुक्ला गण्डकी नगरपालिकाले वर्षपछि बजेट विनियोजन गरेर आदिवासीको क्षेत्रमा महत्वपूर्ण योगदान शुक्ला गण्डकी नगरपालिकाले गरेको छ। अझ यतिले मात्र पुग्दैन, हाम्रो आदिवासी समुदायको भाषा कला संस्कृति परम्परा हाम्रो सम्पत्ति हो। यो हाम्रो मात्रै सम्पत्ति नभएकन यो राज्यको पनि सम्पत्ति हो, शुक्ला गण्डकी नगरपालिकाको पनि सम्पत्ति हो। त्यसैले हाम्रो भाषा कला संस्कृति र परम्परालाई जगेर्ना गर्नको निम्ति नगरपालिकाको बजेटले मात्र हुँदैन, नगरपालिकाको स्पष्ट नीति अथवा स्पष्ट कानून निर्माण गरेर स्थानीय तहले चाहिँ कम्तीमा पनि प्राथमिक तहसम्म चाहिँ पाठ्यक्रम निर्माण गरेर आदिवासी समुदायहरूको चाहिँ भाषाको कक्षा सञ्चालन गर्न सकियो भने हाम्रो भाषा संरक्षण गर्न हामीले सक्छौं र स्थानीय तहले त्यो गर्नुपर्छ र स्थानीय तहलाई त्यो गर्ने अधिकार पनि छ भन्ने लाग्छ मलाई। सँगसँगै हाम्रो संस्कृति परम्परा रीतिरिवाज छ जुन हाम्रो अमूल्य सम्पत्ति छ त्यसलाई शुक्ला गण्डकी नगरपालिका अथवा स्थानीय तहले त्यो हाम्रो सम्पत्तिलाई चाहिँ नगरपालिकाले आफ्नो सम्पत्तिको रूपमा पनि हेर्न सक्यो भने र देशका विभिन्न क्षेत्रहरूबाट र अथवा विदेशबाट पनि हाम्रो मौलिक संस्कृतिहरू हेर्नको निम्ति पर्यटकहरू आउन सक्यो भने हाम्रो आदिवासी समुदायको पनि संस्कृति संरक्षण पनि हुने र शुक्ला गण्डकी नगरपालिकालाई नै आर्थिक रूपले चाहिँ केही टेवा पुग्ने भएको हुनाले शुक्ला गण्डकी नगरपालिकाले अथवा स्थानीय तहले चाहिँ आदिवासीको कला संस्कृतिलाई चाहिँ आर्थिकसँग जोडेर कानून निर्माण गरेर अगाडि बढायो भने हाम्रो भाषा कला संस्कृति बस्नुमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहनेछ।
0: धन्यवाद महासंघका सचिव महासंघका सल्लाहकार संयोजक खिमबहादुर कुमारज्यूले उहाँले एकदमै राम्रो कुराहरू गरिसक्नु भनिसक्नु भएको छ। जनजातिको भाषा संस्कृतिको लागि संरक्षण के गर्नुपर्छ भन्ने विषयमा उहाँले स्थानीय तहले यो आदिवासी जनजातिको बच्चाहरूलाई आफ्नो मातृभाषालाई अगाडि बढाउनको निम्ति पाठ्यक्रमको निर्माण गर्नुपर्छ र स्थानीय तहले मात्रै नसकिँदैन हामी आफै नै जगाना गर्नुपर्छ भन्ने विषयवस्तुमा उहाँले सन्दर्भ कुरा गर्नुभएको छ। अब भने म फेरि यतापट्टि म महासंघका अध्यक्ष कुलकुमार तर्फलाई यस अवसरको महाशुक्ला गण्डकी नगरवासी तथा सम्पूर्ण नेपालीहरूलाई तपाईँलाई को सन्देश के छ?
2: शुक्ला गण्डकी नगर समन्वय परिषदको अध्यक्षको नाताले के भन्न चाहन्छु भने शुक्ला गण्डकी नगरवासीहरूलाई यो जुन हामीले 32 विश्व आदिवासी दिवस मनाउन गइरहेका छौं यो हाम्रो एउटा हक हित र हाम्रो संरक्षण गर्नको लागि मनाइने एउटा

0: सम्पूर्ण शुक्लावासी आदिवासी जनजातिका दाजुभाइ दिदीबहिनी तथा बुवा आमाहरूलाई म विनम्र अनुरोध के गर्न चाहन्छु भने 24 गतिको हाम्रो विश्व आदिवासी दिवस मनाउने क्रम छ, त्यस दिन तपाईँहरू आफ्नो वेशभूषा र झाँकीसहित हामीले भनेको ठाउँमा चाहिँ उपस्थित भएर यस कार्यक्रमलाई चाहिँ भव्य रूपमा सफल पारदिनुहुनुको लागि अनुरोध गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद महासंघका अध्यक्ष कुलकुमार कुमारज्यूलाई, उहाँले एकदमै राम्रो भनाएर भन्नुभएको छ। किनभने हाम्रो यो जुन आदिवासी जनजातिमा महासंघले जुन 32 विश्व आदिवासी दिवस यो आउँदै गरेको यो साउनको 24 गतिको दिनले उहाँले एकदमै ठूलो आह्वान गर्नुभएको छ सम्पूर्ण नगरभरिमा बसोबास गर्नुहुने आदिवासी जनजाति समुदायहरूले आफ्नो वेशभूषामा समेर सजिएर एकदमै बाक्लो उपस्थिति र राज्यसम्म पुग्ने टेवा पुग्ने तरिकाले उपस्थित हुनुको लागि पनि उहाँले एकदमै आग्रह गर्नुभएको छ। म उहाँलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु र म फेरि पनि म महासंघका सल्लाहकार संयोजक खिमबहादुर कुमालतर्फ लाग्न चाहे। युवा पुस्ताको भूमिकामा आदिवासी जनजातिको सांस्कृतिक जोगाउनको लागि कतिको महत्वपूर्ण छ?
2: आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणको लागि युवा पुस्ताको अत्यन्तै महत्वपूर्ण भूमिका छ। तर पनि अहिलेका युवा पुस्ताहरू हाम्रो आदिवासी जनजाति आन्दोलनसँग हामीले जोड्न सकिरहेका छैनौ, त्यसकारणले पनि हाम्रो भाषा कला संस्कृतिलाई संरक्षण गर्नको निम्ति हामीलाई अलिक गाह्रो अप्ठ्यारो भइरहेको छ। त्यसैले आदिवासी जनजातिको भाषा कला संस्कृति र परम्परालाई संरक्षण गर्नको निम्ति र युवा पुस्तामा हस्तान्तरण गर्नको निम्ति युवा पुस्ताको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले हामी विगतका दिनमा हामीले युवा पुस्तालाई जोड्न सकेनौं र आगामी दिनमा हामीले आदिवासी जनजातिका युवा पुस्तालाई हाम्रो आफ्नो भाषा कला संस्कृति परम्परा र आदिवासी जनजातिको आन्दोलनको बारेमा चाहिँ हामी युवा पुस्तालाई जोड्ने गरी अगाडि बढ्छौं र जब हामी युवा पुस्तालाई जोड्न सक्दैनौं तबसम्म हामी आदिवासी जनजातिको भाषा कला संस्कृतिलाई संरक्षण गर्नको निम्ति हामीलाई गाह्रो हुन्छ। त्यसकारणले हामीले युवा पुस्तालाई जोडेर लाँदैछौं र युवा पुस्ता जोडिनु भयो भने हाम्रो आदिवासीको भाषा कला संस्कृति संरक्षण गर्नको निम्ति महत्वपूर्ण भूमिका युवाहरूको रहनेछ।
1: धन्यवाद महासंघका सल्लाहकार संयोजक खिमबहादुर कुमारज्यूलाई, उहाँले हामी आदिवासी जनजाति को लागि युवा पुस्ताले संस्कृति जगर्ना गर्नको निम्ति हामी पहिलादेखि हामीले जगर्ना गर्न सकेनौं, अब चाहिँ नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ र हामीले गर्ने अवसरमा छौं भन्ने जस्ता विषयहरूलाई उहाँले एकदमै राम्रो प्रस्तुति दिनुभएको छ। र फेरि पनि म फेरि महासंघकै सल्लाहकार संयोजक खिमबहादुर कुमार तर्फ नै लाए, हामी आदिवासी जनजातिहरू समुदायिक बीचको एकता र सहकार्य बढ़ाउनको निम्ति महासंघले कस्ता प्रयास गरिरहेको छ अहिलेसम्म?
2: हाम्रो आदिवासी समुदायहरूले जुन आफ्नो अधिकारको कुरा गर्दै गर्दा आफ्नो हकको कुरा गर्दै गर्दा कतिपय समुदायहरूले आदिवासी जनजातिहरूले अरू समुदायको हकको निम्ति हकलाई चाहिँ खलबलिएको हो कि भन्ने कता कता हामीलाई प्रश्नहरू पनि आउँछ, कता कता हामीले त्यस्तो सूचनाहरू पनि हामीले प्राप्त गरेका छौं। हामी आदिवासी समुदायहरू विशेष गरी हामी एकतामा विश्वास गर्छौं, हामी समुदायमा मिलेर बस्छौं, हामी एक अर्काको समुदायबीच हामीले भातृत्वको सम्बन्ध हामी राख्छौं, सबैसँग हामीले मिलनसारको चाहिँ व्यवहार हामीले गर्छौं र हामी आदिवासी समुदायको आफ्नो भाषा कला संस्कृति परम्परा जगेर्ना गर्ने नाममा हामी कुनै समुदायको अधिकार खोज्नको निम्ति हामीले आफ्नो अधिकार मागिरहेका छैनौं। हामीले नितान्त राज्यसँग हाम्रो अधिकारको निम्ति हाम्रो हकको निम्ति र हाम्रो परम्परालाई बचाउनको निम्ति हामी आफै लाग्नुपर्छ, कसिनुपर्छ र राज्यलाई केही कुरा सुनाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौं। त्यसैले हाम्रो अभियानले समाजलाई खलबलाउने खालको हामीले त्यस्तो काम गरेका छैनौं र हामीले गर्दैनौं पनि। र हामी सबै नेपाल एउटा साझा फूलबारी हो, यो फूलबारीमा हजारौं फूलहरू फुल्न पाउनुपर्छ, त्यसैले यो फूलबारीमा हजारौं फूलहरू फुल्यो भने मात्र साँच्चैको बगैँचा हुन्छ। त्यसकारणले पनि हाम्रो नेपाली समाज मिलेर बसेको नेपाली समाज हो, त्यसैले हाम्रो मिलेर बसेको नेपाली समाजलाई नै अझै बलियो र एकता बनाउने गरी हामी आदिवासी समुदायको भूमिका रहन्छ।
1: एकदमै नाभर कुराहरू गरिसकेबाट यतिखेर कनी तरेर सुन्तेबाट शुक्लागण्डक एफएम 97.6 MHz कार्यक्रम मै पनि बोलेनु मै आफ्नै मातृभाषा कार्यक्रम लिएर कार्यक्रम आजको यो श्रृंखलामा पनि मै महासंघ नेपाल आदिवासी जनजाति महासंघ नगर समय परिषद शुक्ला गण्डकीका चारजना हाम्रो हुनहार नेताहरूसित मै आजको बसाईमा एकदमै सन्त कुराहरू लिएर एकदमै मिठो कुराहरू करे पैनु उहाँसित एकदमै मै अतिथिहरूको एकदमै मस्ती मस्ती बास गरेनु र आगामी हप्ता फेरि पनि मै उहाँ यी कार्यक्रममा फेरि कुनै व्यक्तिसित यस्तै अन्तर्वार्ता कार्यक्रम लिएर आउने वाचा गर्दै र आजको जुन कार्यक्रममा उपस्थित भएर महासंघका अध्यक्ष कुलकुमार कुमाल र महासंघका सचिव विष्णु शेजी र महासंघका सल्लाहकार संयोजक खिमबहादुर कुमारज्यूकै मै हृदयदेखि आभार प्रकट गर्दै म आजको कार्यक्रममै पनि मै विदा होकेनु मस्ती मस्ती बास गर्नु र अर्को यो र अन्तिममा तर कार्यक्रम कसरी भइरहेको भनेको उसको प्रतिक्रिया दिइ नबिर्स गर्ने नबिर्स

कतै अर्को हप्ता यी समयमा आउने वाचा गर्दै र यो कार्यक्रमकै समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर समय पर्छ शुक्ला गण्डकी र यो कार्यक्रमको संयोजक विष्णु श्रेष्ठज्यू के मस्ती मस्ती बास गर्दै अर्को हप्ता यी समयमा आउने वाचा गर्दै आजको यो कार्यक्रममा विदा गर्ने ज्यू।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: पङ्खा चलिरहेको देखिनु भन्यो,
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचा, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
15: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपानी। संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98431 56658।
17: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229,
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
18: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
18: पुराना गर गहना सँग नयाँ साथ फेर,
13: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
17: दिपाको घरको डेकोरेसन कस्तो राम्रो बन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
19: चिया त पिएर जाऊ।
17: अहिले हतार छ, पछि आउँदै गरौँला है।
20: दीर्घायु फर्निचर शोरूम।
21: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बैज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा तनहुँ।
20: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9847061268
21: 9856062068।
23: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
25: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
26: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560078।
27: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
28: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडदुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
29: शुक्ला गण्डकी FM 97.6।

0: एडभेन्टिस्ट नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसून जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यासमाथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनद्वारा रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रूस भित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रूसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वास्नियफ्ट नोवोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रूसी बाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा संचालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इण्डोनेशिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका हरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लड़ाकू र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसून जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसून जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनम एक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसूनजन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
4: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसून गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
4: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसून पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसूनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुल्होका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, धुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो, तर अब एउटा चिज चाहिँ के हो भने सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
5: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठूलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ, खास गरी इन्डक्सन चुलो मात्र होइन अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढ़ोस्, त्यो कन्जम्पसन बढ़ोस्, हाम्रो उद्देश्य राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्पसन हो। डोमेस्टिक कन्जम्पसनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन, तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्पसन बढ़ाउन सक्नुभयो त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढ़ाउन सक्यौं भनेदेखि तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन,
5: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्वाट्न आइरहेको हो कि आम जनतामा,
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो, हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ। हामी किन्न मात्र गएको छैनौँ, बेच्न पनि गएको छौँ। खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने भेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ। टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फड्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किनभने हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठूलो लगानी गरिराख्नु भएको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेका छौँ। तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारै हामी त्यो फेजमा छौँ। तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
5: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि। फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई। तर चार पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि। तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त, तर सबै मान्छेहरूको घरमा दुईटा तीनटा सिलिन्डर त हुँदैन।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझपखमा एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्निएफ्ट, नोभोइल र स्लाभनिएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गवर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनिएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 को फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए। यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेरसनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: This is the BBC. There are no programs on this.

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: काकुरा देइङ नाकुकी
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
6: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अण्डालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएलए स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 9856044343।
8: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
9: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार,
9: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
10: ओमकार,
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार,
9: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
9: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508034।
11: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
11: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
11: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
4: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635-70-676, मोबाइल 98560-62-676।
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
17: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
18: कस्तो मजा आउने भयो नि है, आज त आफूलाई मन परेको साइलीसँग भेटोडे दिन आयो त, आज त साइलीसँग गाउने हो।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9856023128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
3: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856302630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: भदौ 1 गते देखि 8 गते सम्म छिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी गीति नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
12: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9556034881 र 9460447580।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
15: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
16: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
17: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
16: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
17: गतिलो ठाउँ चाहिँ कहाँ छ?
18: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। काशीकुमारदेखि हिमाल पदयात्राका क्रममा तीन दिनदेखि सम्पर्कविहीन भएका तीनैजना युवालाई शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीहरूको टोलीले पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 26 वर्षीय करण लामा, 24 वर्षीय अजित जीसी र 23 वर्षीय युकेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को मोदी खोला किनारबाट उद्धार गरिएको हो। यसअघि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरूङ भनिएका व्यक्ति दिनेश नभई एक करण लामा रहेको खुलेको छ। उद्धार टोलीले शुक्रबार बिहान 10:20 बजे करण लामालाई सकुशल बाहिर निकालेको थियो। त्यसको केही समयपछि 10:40 बजे अजित जीसी र युकेश गुरूङको पनि उद्धार गरिएको जिल्ला प्रहरीले कास्कीले जनाएको छ। उनीहरूलाई मोदी खोलाको अप्ठ्यारो खोजबाट सुरक्षाकर्मीले डोरी र फर्केको सहयोगमा वारी ल्याएका हुन्। गएको 19 सालमा मर्दी हिमालतर्फ गएका उनीहरू बाटो बिराएर मासापुच्छे गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अलपत्र परेका थिए। 20 साउन बिहान 8 बजेसम्म परिवारसँग सम्पर्क रहेका उनीहरू त्यसपछि शंकरविन भएका थिए। खोजेका गर्ने क्रममा साँझ उनीहरू मोदी खोलाको पारीपट्टि फेला परे पनि खोलामा पानीको बहाव उच्च भएकाले रातभर उद्धार गर्न नसकिएको थिएन। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एपीएफ र नेपाली सेनाको 17 जनाको संयुक्त टोली खटिएको थियो। वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको कमाण्डमा थप टोली बिहानै घटनास्थल पुगेको थियो। उद्धार गरिएका युवाहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी जनाएको छ। उनीहरूलाई सुरक्षित रूपमा फेला पारेर ल्याउन सफल भएका छौं। उद्धार गरिएका एक सुरक्षा कर्मीले भन्नुभयो, उनीहरूको आवश्यक स्वास्थ्य परीक्षण र अवस्थाको मूल्याङ्कन पछि परिवारको जिम्मा लगाइने प्रहरीले तयारी गरेको छ। पदयात्राको क्रममा जंगलमा बाटो भुलेर उनीहरू मोदी खोलाको किनारमा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट झण्डै 69 किलोमिटर उत्तरमा पर्ने दुर्गम क्षेत्र हो। उद्धार कार्यमा स्थानीय होटेल व्यवसाय प्रेम अधिकारी सहितको टोली, घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल र सत्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोलीले महत्वपूर्ण भूमिका खेलेको थियो। चन्द्रको गलम नगरपालिका 5 सेटीबेरी स्थित काली गण्डकी नदीमा आएको बाढ़ीका कारण मन्दिरमा फुसेका 2 पुजारीको प्रहरीले सकुशल उद्धार गरेको छ। 20 गतेको अविरल वर्षासँगै नदीको बहाव बढ़ेर बस्ती र मन्दिरमा बाढ़ी पसेपछि जोखिममा परेका उनीहरूलाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। काली गण्डकी नदीमा आएको बाढ़ीले सेतीबाड़ी क्षेत्रका करिब 15 देखि 16 वटा घर र स्थानीय बासिन्दाहरू डुबान परेका छन्। वर्षाका कारण नदीको सतहबाटै बढ़ेर मन्दिर आसपासको क्षेत्रमा जलमग्न भएपछि त्यहाँ रहेका पुजारी बाहिर निस्कन सकेका थिएनन् र बाढ़ीमा मानिस फँसेको जानकारी पाए लगतै प्रहरी चौकी पिडी खोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्कालै उद्धार गरी कार्य शुरू गरी मन्दिरभित्र थुनिएका 2 पुजारीहरूलाई सकुशल बाहिर निकालिएको थियो। राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागेको बुद्ध सिंह मार्ग पहिरोले गर्दा 2 दिनदेखि पूर्ण रूपमा वृद्ध भएको छ। तनकोसर मोकाम दमोलीदेखि चितवनको घुमाउने जोड्ने सड़क उक्त खण्ड बन्द हुँदा सर्वसाधारणले आवाजाही ठप्प बनेको छ। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 स्थित मास्तीघाट र तुइनमा ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो। बुद्ध सिंह मार्ग सरकार संघर्ष समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारण मोटरसाइकल समेत सञ्चालन गर्न नसकिने अवस्था छ। विरल वर्षाले पहिरो खसेर सड़क पूर्ण रूपमा बन्द भएको छ, जसका कारण स्थानीय यात्रु शास्ति भोग्नु परेको छ। गण्डकी प्रदेशले गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँका, बन्दीपुर, देवघाट र आँबुखैत नगरपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवतजावत गर्ने गर्दछन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लाहरूसँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क खण्ड हो। प्रदेश सरकारले हाल दमौलीदेखि ब्यास नगरपालिका 13 को 16.5 सम्मको 10 किलोमिटर खण्ड कालोपत्रे गर्ने तयारी गरेको छ। द
स्याङ्जाको दक्षिणी क्षेत्र स्थित चापाको नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाको गल्याङ सड़क निर्माण शुरू भएकी 30 वर्ष बितिसक्दा पनि कालोपत्र सम्पन्न हुन सकेको छैन। चापाकोटा सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार तथा धार्मिक गतिविधि आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा निर्माण थालिएको यो सड़क अझै अधुरै छ। 100 समय यही सड़कबाट चापाकोटदेखि बुटवलसम्म 8 मिनी बस र गल्याङसम्म 15 बोलेरो जीप नियमित सञ्चालन हुने गर्थ्यो, तर सड़क निर्माणले पूर्णता नपाउँदा अहिले सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै बनेको छ। चापाकोटको दाम चौरदेखि गल्याङसम्मको 27 किलोमिटर सड़क मध्ये 11.8 किलोमिटर खण्ड अहिले पनि प्रयोग गर्न कठिन रहेको स्थानीय नरेन्द्र अर्यालले बताउनुभयो। उहाँका अनुसार अहिले 1-2 मात्र सार्वजनिक सवारी सञ्चालन गरेका छन्। यात्रु पर्याप्त नभए सवारी नचल्ने र धेरै जसो रिजर्व गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। राष्ट्रिय जनता पार्टी राष्ट्रपति तनहुँले राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाग्ने भीड़ व्यवस्थापन ग्यास आपूर्तिको सहजता तथा भूमि आयोगसँग सम्बन्धित गुनासाका विषयमा प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराएको छ। राष्ट्रपति तनहुँको सभापति विश्वास विश्व वास्तवलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अत्याधिक भीड़ हुने भएकाले सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार आइतबार समय सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। प्रमुख जिल्लाधिकारीले यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको राष्ट्रपतिसँग सभापति चोडामणि दाहालले बताउनुभयो। भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासा तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पनि छलफल भएको थियो। प्रमुख जिल्लाधिकारीले दुवै विषय आवश्यक समन्वय गरी छिट्टै समाधानको पहल गरिने जानकारी दिएको राष्ट्रपति तनहुँले जनाएको छ। छोराको रत्नकोटीस्थित एलपी ग्यास सप्लाई स्थल खोल्नु अघि नै एलपी ग्यास तीन उपभोक्ता सिलिण्डर बोकेर लामो लाइनमा बसेका छन्। लाइन सड़कसम्म फैलिँदा पैदल यात्रुलाई समेत आवाजाही गर्न कठिन भएको छ। उपभोक्ताहरूले विगत केही दिनदेखि लगातार ग्यासका लागि सप्लाई स्थल धाउनु परेको बताएका छन्। सोरेपाटनकी गीता कुमारी छेत्रीले 4 दिनदेखि ग्यासका लागि लाइन बस्दा पनि सिलिण्डर नपाएको गुनासो गरिन्। पहिला त नजिकैको किराना पसलबाट ग्यास पाइन्थ्यो, अहिले सिलिण्डर अहिले डिलरमा धाएको पनि 4 दिन भइसक्यो। उहाँले भन्नुभयो आज पनि ग्यास पाइन्छ कि पाइँदैन भन्ने टुङ्गो छैन। राष्ट्र ब्याङ्क चौकी अनिता रेग्मीले पनि ग्यास नसकिने जानकारी एक साता अघि सप्लाइसलाई गराएकी थिइन्। उनले 15 दिन अघि नै नाम दर्ता गरे पनि साउन 21 गतेसम्म आउन भनिएकोले बिहिबार लाइनमा बसेको बताउनुभयो। ग्यास सकिएको 1 साताभन्दा बढ़ी भइसक्यो, आज आउन भनिएकाले आएका हौ तर अहिलेसम्म ग्यास पाएका छैन। उहाँले भन्नुभयो बिहानैदेखि लाइनमा बसेका अधिकांश उपभोक्ताले दिउँसो बजेसम्म पनि ग्यास पाएका थिएनन्। ग्यास अभावका कारण केहीले इण्डक्सन चूलो प्रयोग गर्न थालेका छन् भने केही दाउरामा खाना पकाउन बाध्य भएका छन्। घरमा रहेको ग्यास सकिन लागेकाले नयाँ सिलिण्डर लिन लाइनमा बसेको बताउने उपभोक्ता समेत छन्। नेपाल आयल निगमका अधिकारी विक्रेता रत्नचोक ग्यास सप्लायर्सकी संचालक सृजना कौडेलले निगम तथा ग्यास कम्पनीबाट माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको बताउनुभयो। विकास कार्यालय तनहुँले आर्थिक वर्ष 2083 द्वारा सीमा सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख पशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारतर्फ 6,59,00,000 रूपियाँ र संघीय सरकारबाट 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँको अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यक्रम प्रयोगशाला सेवा विस्तार स्थानीय तहमा कृषि शिविर सञ्चालन कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा उत्कृष्ट कृषक उपहार कृषक पुरस्कार लगायतका कार्यक्रमहरू सञ्चालन गर्नेछ। प्रमुख अधिकारीले उत्पादन वृद्धि आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषिको क्षमता वृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। विश्व आदिवासीको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले विभाग जनजाति महिलासँग तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बेलचौतामा भएको कार्यक्रममा बोल्दै नेपालका आदिवासी जनजाति महासंघ गण्डकीका सचिव विमल जीसी पुजेलले आदिवासी जनजातिको भाषा कला र संस्कृति संरक्षणमा महिला दिदीबहिनीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। परिषदका अध्यक्ष कुलकुमार कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेवा देय दबुका केन्द्रीय सदस्य बसन्ता श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको संचालन सचिव विश्वनाथ श्रेष्ठ र स्वागतको सहको सदस्य निरु पुजेलले गर्नुभएको थियो।
भन्दाखेरि प्रदेशमा यस वर्ष 99.39% धान रोपाई भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसक्छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविदा शशी अधिकारीले बताउनुभयो, छिटपुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर खेती योग्य जमिन छ। यसमध्ये वर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी घट्दो क्रममा छ। तथ्याङ्क हेर्दा रोपाई हुने क्षेत्रफल वर्षे पछि कम हुँदै गएको देखिन्छ। अधिकारीले भन्नुभयो, 4 वर्ष अघि 97,769 हेक्टरमा वर्षे धान रोपिएको थियो। त्यसको अर्को वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुन्चेको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। जग्गा खडेरीका कारण र बाँझो छाड्ने प्रविधिले खेतीको क्षेत्रफल घटेको हो। खेतीयोगी जमिनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमिन नासिँदै गएको छ। प्रदेशका 9 जिल्लामा धान खेती गरिन्छ। हिमाली पारिका जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुँदैन। नवलपरासी कास्की स्याङ्जा तनहुँमा धान खेतीको क्षेत्रफल बढी छ। यहाँ सावित्री रामधान जेठो बुढो खुमल र सुक्खा जातका धानहरू लगाइन्छ। यस्तै एकले पहेँले गौरिया मन्सुली र सुनौलो सुगन्ध जस्ता धान पनि यहाँ किसानले रोप्ने गर्दछन्। क्षेत्र गाउँपालिका 4 तिरी गाउँका आङयाङ वाङ गुरूङले यस वर्ष 4,000 उच्च घनत्वको स्याउको बिरुवा रोप्नु भएको छ। कतिपय 60 रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्नुभएका गुरूङको बगैँचामा नयाँ र पुरानो गरी 6,000 उच्च घनत्वको स्याउको बोर छ। जिल्लाभर गुरूङ जस्तै कर्म गुरूङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिबै 100 भन्दा बढी अगुवा कृषकले उच्च घनत्वको स्याउ खेतीका लागि सरकारी अनुदान बाहेक निजी लगानीमा समेत स्याउको बिरुवा आयात गरी खेती विस्तार गरेका छन्। सातौं कञ्चन पत्रकारिता पुरस्कार 2083 कास्कीका पत्रकार खेम सारू मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुरजीले सम्मानित भएका छन्। फोनिस गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकार द्वय सारू थापा र जेटीलाई कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, पुरस्कारदाता विमल मान गोभाजु लगायत नगद 25,000 रूपियाँ सहित सम्मान पत्रले सम्मान गरेको हो। स्वर्गीय वेदमान गोभाजु तथा आमा स्वर्गीय नेत्र कुमारी गोभाजुको स्मृतिमा समाजसेवी तथा व्यवसायी विमल मान गोभाजुद्वारा स्थापित यो पुरस्कार फोनिसको 27 स्थापना दिवसको अवसरमा फोनिस गण्डकीले बिहिबार अर्पण गरेको कार्यक्रमका कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले जिल्ला प्रशासन र पत्रकार

0: अधिकारी सोध्नु होला, साथै स्थानीयमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143478, इमेल NEWS SSUKL LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694340।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै

0: 60 28 587।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
2: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
2: चेस्का बाजे चाहिँ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घटना, दुर्घटना,
8: कला, संस्कृति,
7: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856606554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल साउन महिनाको 22 गते शुक्रबार श्रावण कृष्ण पक्षको नवमी तिथि अंग्रेजी मिति अनुसार अगस्त 7 तारीक सम् 2026 नेपाल सम्म 1146 सूर्यदेव बिहान 5:30 हुनेछ भने सूर्यास्त साँझ 6:50 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

ब्रोड पिकमा निधन भएका पूर्व बहादुरको शव नेपाल ल्याइयो। निर्मला पन्त हत्या प्रकरणको विषय अब संसदमा नउठाउन गृहमन्त्रीको आग्रह। कांग्रेस आधिकारिकता विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। शेरबहादुर देउवा साउन 26 गते स्वदेश फर्किने। आज 15 जनालाई 1-1 लाख र 1 जनालाई 10 लाख उपहार घोषणा हुँदै काँसेको मर्दीमा बेपत्ता भएका 3 जना युवाको सकुशल उद्धार।

घाटमा पहिरो खस्दा बुद्ध सिंह मार्ग अवरूद्ध। राष्ट्रिय परिचयपत्र, ग्यास आपूर्ति र भूमि आयोगका विषयमा राष्ट्रपा तनहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण। आपूर्ति गर्दा पोखरा मेल्पी ग्यास संकट सिलिण्डर बोकेर दिनभर लाइनमा र युगण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको कुटपिटबाट ज्यान गयो।

0: آقا شما در بیستر مرد پاکستان کو بود بیگا آرو هرگو کرا مهیم بایی رو مپاره را نیدن بایی که پر با داروهی پور بحادور گرون یکتا کو ساب دی با نیپلی گوزا وحن کو سکرا بر بیهن آشویم بومان دشتی گاری نیچا ساون چون دا مهیم بایی رو مپاره را میردی بایی که وحن کو ساب دی برشنجا کتاری رویز مرفت نیپلی گو ها گرد نپچه اون در داتا سامان نکل لگی کتی منی آرو هرنی رو مپور डेभिड शेर्पा पाकिस्तान गएको थियो। उनी युक्ताको शव लिएर फर्किएका छन्। युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहिबार नक्साल स्थित नेपाल पर्वतारोहण संघको शिवालयमा राखिनेछ। शुक्रबार बिहान 9 बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ। गुरुङको घर गोर्खाको लाप्राको। उहाँ नेपाल पर्वतारोही संघ गण्डकी प्रदेश कमिटिका उपाध्यक्ष एवं मनाङ माउन्टेनरिङ स्कूल कमिटिका सदस्य थिए। आरोहणको क्रममा खेतीमानी आरोहर निर्मल पूर्जा पूर्वबहादुर गुरूङ युक्ता किली पेम्बा शेर्पा किलु निमा शेर्पा नेवाङ थिङडु शेर्पा र ग्यालु शेर्पा गरेर 6 जना नेपाली सहित 10 जनाको निधन भएको थियो। पूर्जाको परिवार बेलायत भएकाले उहाँको उतै अन्त्येष्टि गर्ने तयारी छ भने बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया गृहमन्त्री सुदाम गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरूङले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ। बलात्कार जस्तो संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसकेको कारण के हो, यो राज्य संयन्त्रको असमक्षता हो कि कार्यवाही गर्न नचाहेको हो भनेर सोध्नु भएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टे तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रश्न गर्नुभयो। यो विषयको भारी नयाँ सरकारलाई नबोकाउन भन्दै उहाँले यस विषयमा सरकारले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको जवाफ दिनुभयो। नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि हिजो प्रधान न्यायाधीश मनोज कुमार शर्मा नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनाई भएको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि 3 जना न्यायाधीशको इजलासमा फेरि सुनाई हुनेछ। यसअघि 2 जना न्यायाधीश सारङ्ग सुविदिन र निर्वितेज निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यस बेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देवबार नेता पूर्ण बहादुर खड्का सर्वोच्च अदालतमा जानुभएको थियो। त्यस बेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहनुभएका कांग्रेस पूरा सभापति बहादुर देवा पनि यही हप्ता स्वदेश फर्कनुहुने बताइएको छ। कास्कीको मर्दी हिमाल पदयात्राका लागि 3 दिनदेखि सम्पर्कविहीन भएका 3 जना युवालाई शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 26 वर्षीय करण लामा 24 वर्षीय अजित जीसी र 23 वर्षीय योगेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को मोदी खोला नगर किनारबाट उद्धार गरिएको हो। यसअघि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरूङ भनेका व्यक्ति दिपेश नभए करण लामा रहेको खुलेको छ। उद्धार टोलीले शुक्रबार बिहान 10:20 बजे करण लामालाई सकुशल बाहिर निकालेको थियो। त्यसपछि केही समयपछि 10:40 बजे अजित जीसी र युकेश गुरूङको पनि उद्धार गरिएको जिल्ला प्रहरीकाले कास्कीले जनाएको छ। उनीहरूलाई मोर्दी खोलाको अप्ठ्यारो खोजबाट सुरक्षाकर्मीले डोरी र फर्को प्रयोग गरी ल्याएका हुन्। गएको 19 साउनमा मर्दी हिमालारोहण गर्न गए हिमालतर्फ गएका उनीहरू बाटो बिराएर बासापुसे गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अलपत्र परेका थिए। 20 साउन बिहान 8 बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजी गर्ने क्रममा साँझ उनीहरू मोदी खोलाको पारीपट्टि फेला परे पनि खोलामा पानीको बहाव उच्च भएकाले रातभरि उद्धार गर्न सकिएको थिएन। उद्धारका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी बल एपीएफ र नेपाली सेनाको 17 जनाको संयुक्त टोली खटिएको थियो। वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमानमा थप टोली बिहानै घटनास्थल पुगेको थियो। उद्धार गरिएका युवाहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ। हामीले उनीहरूलाई सुरक्षित रूपमा फेला पारे र ल्याउन सफल भएका छौं। उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो उनीहरूको आवश्यक स्वास्थ्य परीक्षण र अवस्थाको मूल्याङ्कन पछि परिवारको जिम्मा लगाइने तयारी गरिएको छ। पदयात्राका क्रममा जंगलमा बाटो भुलेर उनीहरू मोदी खोलाको किनारमा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट झण्डै 69 किलोमिटर उत्तरमा पर्ने दुर्गम क्षेत्र हो। उद्धार कार्यमा स्थानीय होटेल व्यवसायी प्रेम अधिकारी सहितको टोली घान्द्रुक चौकी प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल र सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोलीले महत्वपूर्ण भूमिका खेलेको थियो। आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। 7 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताहरूमध्येबाट आज विजेता घोषणा गर्न लागेको हो। यस अन्तर्गत 7 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 जनाले कर कटी गरेर 1-1 लाख रूपियाँ नगद उपहार पाउनेछन्। यस्तै 7 गतेदेखि 15 गतेसम्म वस्तु तथा खरिद गरेका सबै उपभोक्ताका लागि बम्पर उपहार घोषणा हुनेछ, जसमा 1 जनाले 10 लाख रूपियाँ नगद पाउने विभागले जनाएको छ। विभाग अनुसार यो पुरस्कार रकममा कर लाग्नेछ। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते 1-15 गतेसम्मको र महिनाको अन्तिम दिन 16 गतेदेखि बाँकी दिनको वस्तु सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गर्ने विभागको तयारी छ। बैंक तथा वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताको यो कार्यक्रममा स्वत जोडिनेछन्। उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्ने व्यवस्था छ। नगदमा वस्तु तथा सेवा खरिद गरिएका उपभोक्ताहरूले भने वस्तु तथा सेवाको खरिदबारे प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरिए उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ। जंगाको कल्याण नगरपालिका 5 सेतीबेडी स्थित कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण मन्दिरमा फँसेका 2 पुजारीको प्रहरीको सकुशल उद्धार गरेको छ। साउन 20 गतेको अविरल वर्षासँगै नदीको बहाव बढ़ेर बस्ती र मन्दिरमा बाढ़ी पसेपछि जोखिममा परेका उनीहरूलाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले सेतीबेडी क्षेत्रका करिब 15-16 वटा घर स्थानीय मन्दिरहरू डुबानमा परेका छन्। गएको वर्षाका कारण नदीको सतह भत्तै बढ़ेर मन्दिर आसपासको क्षेत्रमा जलमग्न भएपछि त्यहाँ रहेका पुजारीहरू बाहिर निस्कन सकेका थिएनन्। बाढीमा मानिस फँसेको जानकारी पाए लगतै प्रहरी चौकी पीडी खोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी कार्य शुरू गरी मन्दिरभित्र थुनिएका 2 पुजारीलाई सकुशल बाहिर निकालेको थियो। इराक मार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्धसिंह मार्ग पहिरोले गर्दा 2 दिनदेखि पूर्ण रूपमा पूर्त भएको छ। तनहुँको सर्मुकाम दमौलीदेखि चितवनको घुमानी जोड्ने उक्त सड़क खण्ड बन्द हुँदा सर्वसाधारणको आवाजाव ठप्प बनेको छ। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 स्थित मास्तीघाट र तुहिनमा ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिको संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारण मोटरसाइकल समेत सञ्चालन गर्न नसक्ने अवस्था छ। अविरल वर्षाले पहिरो खसेर सड़क पूर्ण रूपमा बन्द बनेको छ, जसका कारण स्थानीय यात्रुले शास्ति भोग्नु परेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको यो मार्ग भएर तनहुँको बन्दीपुर देवघाट र आबु खैरेनी गाउँपालिकाका विभिन्न वडामा हजारौं नागरिकहरू दैनिक आवाजात गर्ने गर्दछन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। प्रदेश सरकारले हाल दमोलीदेखि ब्यास नगरपालिका 13 को सोरेसम्मको 10 किलोमिटर सड़क कालोपत्र गर्ने तयारी गरिरहेको छ। स्याङ्जाको दक्षिणी क्षेत्र स्थित चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट गल्याङ सड़क निर्माण र शुरू भएको 31 वर्ष बितिसक्दा पनि कालोपत्र सम्पन्न हुन सकेको छैन। चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा निर्माण थालिएको यो सड़क अझै अधुरै छ। एक समय यही सड़कबाट चापाकोटदेखि बुटवलसम्म 8 मिनी बस र गोल्याङसम्म 15 बोलेरो जीप नियमित संचार हुने गर्थ्यो, तर सड़क निर्माणले पूर्णता नपाउँदा अहिले सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै बनेको छ। चापाकोटको आन्दामा चौरदेखि गोल्याङसम्मको 27 किलोमिटर सड़क मध्ये 11.8 किलोमिटर खण्ड अहिले पनि प्रयोग गर्न कठिन रहेको स्थानीय नरेन्द्र हरियालले बताउनुभयो। उहाँका अनुसार अहिले 1-2 मात्र सार्वजनिक सवारी सञ्चालन हुने गरेका छन्। यात्रु प्राप्त नभए सवारी चल्ने र धेरै यात्रु पर्याप्त नभए सवारी नचल्ने र धेरै जसो रिजर्भ गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा तनहुँले परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाग्ने भीड़ व्यवस्थापन, ग्यास आपूर्तिको सहजता तथा भूमि व्यवस्था भूमि आयोगसँग सम्बन्धित गुनासोका विषयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यानाकर्षण गराएको छ। रासपा तनहुँका सभापति विश्वास तोलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सहयोग रहेको कुरा, अत्यधिक भीड़ हुने गरेकाले सेवा व्यवस्था प्रभावकारी बनाउन तथा शनिबार आइतबार समेत सेवा सञ्चालन गर्न आग्रह गरेका छन्। प्रमुख जिल्लाधिकारीको यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको छ। रासोपा व्यासनगर सभापति चोडामणि दाहालले भन्नुभयो, भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासो तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पनि छलफल भएको थियो। प्रमुख जिल्लाधिकारीले दुवै विषयमा आवश्यक समन्वय गरी छिट्टै समाधानको पहल गरिने जानकारी दिनुभयो। रासोपा तनहुँले जनाएको छ। पोखराको रत्नचौकीसित एलपी ग्यास सप्लायर सक्नु अघि नै एलपी ग्यास लिन उपभोक्ताहरू सिलिण्डर बोकेर लामो लाइनमा बसेका छन्। लाइन सड़कसम्म फैलिँदा पैदल यात्रुलाई समेत आवाजात गर्न कठिन भएको छ। उपभोक्ताले विगत केही दिनदेखि लगातार ग्यासका लागि सप्लायर आउनु परेको बताएका छन्। छोरीपाटन कि गीता कुमारी छेत्रीले 4 दिनदेखि ग्यासका लागि लाइन बस्दा पनि सिलिण्डर नपाएको गुनासो गरिन्। पहिला त नजिकैको किराना पसलबाट ग्यास पाइन्थ्यो, अहिले डिलरमा ढाएको पनि 4 दिन भइसक्यो। उहाँले भन्नुभयो, आज पनि ग्यास पाइन्छ कि पाइन्न भन्ने टुङ्गो छैन। राष्ट्र ब्याङ्क चौकी अनिता रेग्मीले पनि ग्यास सकिने जानकारी 1 हप्ता अघि सप्लायरलाई गराएकी थिइन्। उनले 15 दिन अघि नै नाम दर्ता गरेर पनि साउने 21 गते आउन भनेकाले बिहिबार लाइनमा बसेको बताउनुभयो। ग्यास सकिएको 1 साताभन्दा बढी भइसक्यो, आज आउन भनेकाले आएका हौ, तर अहिलेसम्म ग्यास आइएका छैन। उहाँले भन्नुभयो, बिहानैदेखि लाइनमा बसेको अधिकांश उपभोक्ताले दिउँसो 1 बजेसम्म पनि ग्यास पाएका थिएनन्। ग्यास अभावका कारण केहीले इन्डक्सन चुलो प्रयोग गरेका छन् भने केही दाउरामा खाना पकाउन बाध्य भएका छन्। घरमा रहेको ग्यास सकिन लागेकाले नयाँ सिलिण्डर लिन लाइनमा बसेको बताउने उपभोक्ता समेत छन्। नेपाल आयल निगमका अधिकारी विक्रेता रत्नचोक ग्यास सप्लायर्स के संचालक सृजना कडेलले निगम तथा ग्यास कम्पनीबाट माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको बताउनुभयो। कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख पशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारतर्फ 6,59,00,000 रूपियाँ र संघीय सरकारतर्फ 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँको अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यक्रम, प्रयोगशाला सेवा विस्तार र स्थानीय तहमा कृषि शिविर सञ्चालन, कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण, कृषि शत्रु जीव व्यवस्थापन, आईपीएम, कृषि पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रमहरू सञ्चालन गर्नेछ। प्रमुख अधिकारीले उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषिको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। पछिसम्म विश्व आदिवासीको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले बिहिबार जनजाति महिला संघ अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बेलचोत्रामा भएको कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव विमल जीसी भुजेलले आदिवासी जनजातिको भाषा, कला र संस्कृति संरक्षणमा महिला दिदीबहिनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। परिषदका अध्यक्ष कुलकुमार कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेवा देय दबुका केन्द्रीय सदस्य बसन्ता श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव विश्वनाथ श्रेष्ठ र स्वागतको सदस्य निरू भुजेलले गर्नुभएको थियो। गण्डकी प्रदेशमा यस वर्ष 99.39% धान रोपाई भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 13,93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई सकिन्छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले बताउनुभयो। छिटपुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर खेतीयोग्य जमिन छ। यसमध्ये भर्खर र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षने घट्दो क्रममा छ। तथ्याङ्क हेर्दा रोपाई हुने क्षेत्रफल वर्षै पछि कम हुँदै गएको देखिन्छ। अधिकारीले भन्नुभयो, 4 वर्ष अघि 97,769 हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसको अर्को वर्ष वार्षिक वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुम्चिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। जग्गा खण्डीकरण र बाँझो छाड्ने प्रवृत्तिले खेतीको क्षेत्रफल घटेको छ। खेतीयोग्य जमिनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमिन नासिँदै गएको छ। प्रदेशका 9 जिल्लामा धान खेती गरिन्छ। हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा पनि धान उत्पादन हुँदैन। नवलपुर कास्की स्याङ्चा र तनहुँमा धान खेतीको क्षेत्रफल बढी छ। यहाँ सावित्री रामधान जेठो बुढो खुमल र सुक्खा जातका धान पाइल लगाइन्छ। यस्तै एकले पहेले गौरिया मनसुली र सुनौलो सुगन्ध जस्ता धान पनि यहाँका किसानले रोप्ने गरेका छन्।
1: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट